0: छ र हामी पुरानै बाटोमा हिँड्ने छैनौं। कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर नवप्रवर्तन र स्टार्टअपलाई अगाडि राखेर हामी ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्दैछौं। डिजिटल सुशासन ब्लूप्रिन्टका अनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसैको जग हो। युवाले सड़कमा मागेको सुशासन हामी प्रविधिबाट पनि सुनिश्चित गर्छौं।
1: प्रधानमन्त्री शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानूनी राज्य हाम्रा लागि शर्तहरू नभई हाम्रो राष्ट्रिय जीवनको आधार भएको उल्लेख गर्नुहुँदै विविधता बीचको एकता र सबै प्रकारका विभेद र असमानताको अन्त्य, विकास, समृद्धि एवं सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण गर्न वर्तमान संविधानले गरेको वाचा बिर्सन नहुने बताउनुभयो। प्रधानमन्त्री शाहले संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनवरत क्रियाशील नभए त्यो कागजमा मात्र सीमित हुने बताउनुभयो। भोटेकोशी बाढीबाट भएको क्षति हाम्रा लागि अकल्पनीय र अपूरणीय भएको बताउनुहुँदै प्रधानमन्त्री शाहले नेपाल विश्वका विपद उच्च जोखिममा भएका मुलुकहरूको सूचीमा पर्ने तथ्यलाई केन्द्रमा राखेर विपद आउनु अघि नै जोखिम न्यूनीकरण, पूर्व तयारी, प्रतिकार तथा पूर्व सूचना प्रणाली बलियो बनाउने गरी सरकारले काम गर्ने पनि बताउनुभयो।
0: नेपाल विश्वका उच्च विपद जोखिममा भएका मुलुकहरूको सूचीमा छ। यो तथ्यलाई हामी विपद आइसकेपछि होइन, आउनु अघि नै सामना गर्छौं। जोखिम न्यूनीकरण, पूर्व तयारी र प्रति कार्यमा विशेष जोड दिइनेछ। विपदको पूर्व सूचना प्रणाली सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइनेछ।
1: सुशासन नारा नभई काम भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री शाहले वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता, सरकारी एवं सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रिया अवलम्बन गरिरहेको बताउनुभयो। संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल शरीक हुनुभएको थियो। त्यस्तै समारोहमा उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, सुरक्षा अङ्गका प्रमुखहरू, नेपाल सरकारका विशिष्ट पदाधिकारीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। विशेष समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीले मार्च पास्ट तथा ब्यान्ड प्रदर्शन गरेका थिए। त्यस्तै सैनिक हेलिकप्टरबाट संविधान दिवस तथा राष्ट्रिय दिवस 2083 लेखिएको ब्यानर समेत प्रदर्शन गरिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्दै आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाबदेही बनाउने संस्कार स्थापित गर्न सकियो भने मात्र लोकतन्त्र बलियो हुने बताउनु भएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस 2083का अवसरमा हिजो राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले संविधानले स्थापित गर्न चाहेका संकल्पहरू पूरा गर्न जनताप्रति जवाबदेही हुने संस्कार अपरिहार्य रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले संविधानलाई भाषणमा मात्र नभई नागरिकको जीवनमा उतार्ने संकल्प लिनुपर्नेमा जोड दिनुभयो।
2: संविधानले हामीलाई लोकतन्त्र दिएको छ। हामीले इतिहासमै सबैभन्दा धेरै स्वतन्त्रता र सम्मान प्राप्त गरेका छौँ। त्यो संविधानले हामीलाई प्रदेशहरू दिएको छ। हामीले आफ्नो देशलाई शान्त, भव्य र व्यवस्थित बनाउने अवसर प्राप्त गरेका छौँ। प्राप्त सङ्घीयता हाम्रा लागि संविधानले दिएको महत्त्वपूर्ण उपहार हो। यसलाई हामीले अवसरका रूपमा उपयोग गरी देश विकासको अनिवार्य तहका रूपमा विकास गर्न जरुरी छ।
1: राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको जीवनमा जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको बताउनुभयो। आजको दिनले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्य सत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्वबोध गराउने विश्वास आफूले लिएको पनि त्यस अवसरमा राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो। संविधान दिवसको दिन विपदको पीड़ासँगै संविधान प्राप्तिको उत्सव र आत्मसमीक्षाको पनि दिन भएको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले विपदले विकासके केवल सड़क पुल र भवन मात्र नभई मानिसको जीवन जीविका र भविष्यको सुरक्षा पनि भएको पार्सिका आएको बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको रक्षा कार्यान्वयन र जनताको हितका लागि पार्टी निरन्तर क्रियाशील रहने बताउनु भएको छ। संविधान दिवस 2083 अवसरमा हिजो ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा अध्यक्ष ओलीले मुलुकको लोकतान्त्रिक व्यवस्था र संविधान सुदृढ बनाउँदै जनताका पक्षमा काम गर्न पार्टी प्रतिबद्ध रहेको बताउनुभयो। अध्यक्ष ओलीले पार्टीभित्र पुनर्गठन रूपान्तरण लगायतका विषयमा देखिएका सवालमा यही असोज 6 र 7 गते बस्ने केन्द्रीय कमिटीले निर्णय गर्ने जनाउँदै बाहिर चर्चा गरिए जस्तो अन्तर्कलह नरहेको पनि दावी गर्नुभयो। अमेरिकाले नेपालको संविधान दिवसका अवसरमा हिजो शुभकामना प्रदान गरेको छ। नेपाल र अमेरिका बीचमा दौत्य सम्बन्ध स्थापनाको करिब 8 दशक भएको स्मरण गर्दै व्यापार वृद्धि नव प्रवर्तन र लगानीका क्षेत्र मार्फत नेपाल अमेरिकाको साझेदारीलाई आगामी वर्षमा थप मजबुत बनाउन तत्पर रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपाली काँग्रेसको असोज 16 देखि 19 गतेसम्म हुन गइरहेको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत हिजोदेखि वडा अधिवेशन शुरू भएको छ। निर्वाचन कार्यक्रम अन्तर्गत हिजो 43 जिल्लाका 3,396 वडामा अधिवेशन सम्पन्न भएको छ। हिजो शुरू भएको वडा अधिवेशनबाट वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन भएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। यसै गरी केन्द्रीय निर्वाचन समितिबाट प्रकाशित कार्य तालिका अनुसार रसुवा, नुवाकोट र धादिङ जिल्ला बाहेक अन्य 31 जिल्लाको वडा अधिवेशन आज निरन्तर जारी रहनेछ। संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको टोली आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्च स्तरीय सत्र अन्तर्गत विभिन्न उच्च स्तरीय बैठक तथा मन्त्री स्तरीय भेलामा सहभागिता जनाउनुहुनेछ। अर्थमन्त्री डाक्टर सोडिमवागले 3 दिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ। भारत सरकारको निमन्त्रणामा बिहिबार 6 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अर्थमन्त्री डाक्टर वागले 3 दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँ भारतका मन्त्री स्तरीय 2 भेटवार्ता, 1 कूटनीतिक, 1 सामाजिक र 1 आर्थिक व्यावसायिक र 1 प्राज्ञिक मञ्चमा प्रमुख अतिथिका रूपमा सहभागी भएर हिजो स्वदेश फर्कनु भएको उहाँको सचिवालयले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा गत भदौ 10 गते आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा सम्पर्कविहीन भएका मध्ये थप 11 जनाको शव फेला परेको छ। उद्धार टोलीले कठिन प्रयासपछि हिजो दिउँसो 12:30 बजे ती शवलाई टनेलबाट बाहिर निकालेको हो। आयोजनाका प्रतिनिधि तथा सुरक्षा निकाय सहितको संयुक्त उद्धार टोलीले निरन्तर खोजी गर्ने क्रममा शनिबार अडिट 3 टनेलको जाली भित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ती शवहरू फेला पारेको हो। भोटेकोशीमा आमा बाबु गुमाएका बाल बालिकाको शिक्षा, स्वास्थ्य र भरण पोषणमा एमआईटी फाउन्डेशनले 57,85,00,000 रुपियाँ प्रदान गर्ने भएको छ। सहयोग सम्बन्धी समझदारी पत्रमा राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसे र फाउन्डेशनका अध्यक्ष शेष खलेले हस्ताक्षर गर्नु भएको छ। नुवाकोटका बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न सञ्चालन गरिएको हैजा विरुद्धको मुखबाट खुवाइने खोप अभियान अन्तर्गत 50,000 भन्दा बढीले औषधि सेवन गरेका छन्। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीपछि खानेपानी तथा सरसफाईमा चुनौती थपिएसँगै बाढी प्रभावित क्षेत्रमा हैजा फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै खोप कार्यक्रम सञ्चालन गरिएको हो। धनुषाको छिरेश्वरनाथ नगरपालिकाका 242 परिवारलाई जग्गा धनी लालपूर्जा वितरण गरिएको छ। नाप नक्सा सम्पन्न भए पनि विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन नसकेका गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या समाधान गर्दै जग्गा धनीलाई प्रमाणपत्र वितरण गरिएको हो। बाराको जितपुर सिमारा उपमहानगरपालिका दुई सिमारामा हिजो साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। स्थानीय होटलमा दुई पक्ष बीच भएको विवादका क्रममा चक्कु प्रहारबाट जितपुर सिमारा उपमहानगरपालिका दुईका 35 वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। सिराको छुट्टा छुट्टै स्थानमा हिजो भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। सिराहा नगरपालिका 19 करेन्ट लागेर सिराहा नगरपालिका 19 निवासी 35 वर्षीय सञ्जीव यादवको मृत्यु भएको छ भने पूर्व पश्चिम राजमार्ग अन्तर्गत नरहा गाउँपालिका 3 ट्रकको ठक्करबाट पैदल यात्री स्थानीय 50 वर्षीय रामप्रीत मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले जानकारी दिनुभयो। बाँकेको नेपाल भारत सीमा नाकामा पछिल्लो समय सुरक्षा व्यवस्था थप कडा पारिएको छ। सीमा क्षेत्रमा कुनै पनि आपराधिक गतिविधि तथा सामाजिक सद्भाव खलबल्याउने घटना हुन नदिन जमुनाहा नाकासहित सीमा क्षेत्रका दुईतर्फ नेपाली र भारतीय सुरक्षा निकायको निगरानी बढेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
3: सशस्त्र प्रहरीले सीमा पार गर्ने व्यक्तिको नागरिकता, राष्ट्रिय परिचय पत्र वा अन्य आधिकारिक परिचय पत्रका आधारमा नाम ठेगाना लगायतका विवरण अभिलेख राखेर मात्रै आवाज जावत गर्न दिएको जनाएको छ। भारतीय सीमा क्षेत्रमा पनि सशस्त्र सीमा बल अर्थात एसएसबीले परिचय खुल्ने कागजातको जाँचलाई कडाई गरेको जमुनाहा प्रहरी चौकीले जनाएको छ। दुवै देशका सुरक्षा निकाय बीच नियमित समन्वय र गस्ती हुनुको साथै आवश्यकता अनुसार तालिम प्राप्त कुकुर सहितको डग स्क्वाड समेत परिचालन गरिएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आधुनिक प्रविधिको प्रयोग गर्नुपर्नेमा स्थानीयको पनि जोड रहेको छ। नेपालगंजका सामाजिक अभियन्ता हिमन्तराज काफ्रेले सीमा क्षेत्रमा भरपर्दो परिचय प्रणाली लागू गर्नुको साथै सिसी क्यामेरा र ड्रोन मार्फत निगरानी बढाउन आवश्यक रहेको बताउनुहुन्छ।
4: कडा भनेर त्यो आलु प्याज बोक्ने, तरकारीहरू बोक्ने अथवा त्यो सामानहरू ल्याउनेलाई कडा देखाए जस्तो गरेर होइन कि उसको जुन डिग्निटी छ, पर्सनालिटी छ, कहाँको, कुन देशको, को नागरिक हो, के हो भन्ने किसिमको उसको जुन आधार कार्डहरू छन् कि नागरिकताहरू छन् कि त्यो हेर्नुपर्छ।
3: बाँकीमा लागू औषध ओसार पसार, मानव तस्करी, चोरी, डकैती तथा अन्य हिंसात्मक र अपराधिक गतिविधि नियन्त्रणका लागि नेपाल प्रहरीले नेपालगंजका विभिन्न चोक तथा संवेदनशील क्षेत्रमा गस्ती बढाएको छ। सुरक्षा निगरानी र गस्ती बढाइएपछि पछिल्लो समय जिल्लामा अपराधिक घटनामा केही हदसम्म कमी आएको छ। बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर चिसी
5: अपराधीहरू यता अपराध गरेर उता जाने, उता अपराध गरेर यता आउने मान्छेदेखि लगायतका चाहिँ तपाईँको चाहिँ गैर कानुनी क्रियाकलाप गर्ने, विभिन्न क्रियाकलाप गर्ने मान्छेहरू हुन सक्ने, ट्रान्सपोर्ट
3: सीमा क्षेत्रमा चोरी तस्करी तथा अन्य अपराधिक गतिविधि न्यूनीकरणका लागि सुरक्षा निकाय बीच निरन्तर समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको भनाइ छ।
6: हाम्रो खुला सिमाना भावनाले यसलाई नियमन गर्ने, सुरक्षा चेक जाँच गर्ने र जुन ढङ्गले विगतदेखि नै अलिकति चोरी तस्करीहरू चाहिँ भइरहेछ भन्ने जनगुनासो पनि र हाम्रो चाहिँ अनुगमनको क्रममा पनि त्यस्ता कुराहरू नोटिसमा थियो। त्यसलाई चाहिँ हामीले एकदमै कम भन्दा कम न्यूनीकरण गर्ने, नियन्त्रणै गर्ने हाम्रो चाहिँ उद्देश्य मुताबिक हामीले चाहिँ काम गरिरहेका छौँ। सीमामा चाहिँ सशस्त्र परिबलका चाहिँ टोलीहरू तैनात हुनुहुन्छ, विभिन्न बिओपीहरू चाहिँ स्थापना गरेका छौँ।
3: सीमा सुरक्षामा सुरक्षा निकायको भूमिका महत्वपूर्ण भए पनि अपराध नियन्त्रणका लागि नागरिकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। आफ्नो घर, टोल र समाजमा देखिने शङ्कास्पद गतिविधि प्रति सचेत रहने र त्यस्ता गतिविधि बारे समयमै सुरक्षा निकायलाई जानकारी गराउने हो भने अपराध नियन्त्रणमा थप सहयोग पुग्न सक्छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
1: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सरला सुवेदी। इन्द्र जात्राका लागि ल्याइएको लिङ्गो शुभ साहित्यमा भोटाहिटीबाट नगर प्रवेश गराइएको छ। इन्द्र जात्राको मुख्य प्रतीकका रूपमा रहेको लिङ्गोलाई परम्परा अनुसार हिजो बिहान 8:05 शुभ साहित्यमा विधिपूर्वक भोटाहिटीबाट हनुमान ढोका दरबार परिसरमा ल्याइएको हो। लिङ्गो नगर प्रवेश गराउने क्रममा बाजा गाजा सहित सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। नगर प्रवेशका क्रममा स्थानीयवासी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति समेत रहेको थियो। इन्द्र जात्राका लागि हिजोदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ। वर्षौंदेखिको यो परम्परा हराउन थालेपछि धेरै वर्षपछि हिजो पहिलो दिन चागु नारायण नगरपालिका स्थित लाखे डोलबाट पूजा अर्चना गरी लाखे निकालिएको हो। चालु शरद याममा विश्वको सातौं अग्लो धौलागिरी हिमाल आरोहण टोली आधार शिविर पुग्न थालेका छन्। धौलागिरी हिमाल म्याग्दीको धौलागिरी गाउँपालिका चारको भूगोलमा पर्छ। ट्रेकिङ कम्पनी मार्फत आरोहणका लागि आएका पर्वतारोहीहरूको टोली आधार शिविर पुग्न थालेको हो। वीरगंज भन्सार कार्यालयले पछिल्लो एक महिनामा 23,46 करोड़को राजस्व संकलन गरेको छ। वीरगंज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष 2083-84 को भदौमा 23,46,15,00,000 राजस्व संकलन भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले युद्ध अन्त्यका लागि सबै मोर्चामा आक्रमण रोक्नुपर्ने, रोका गरिएको इरानी रकम फुकुवा गर्नुपर्ने र नाकाबन्दी अन्त्य गर्नुपर्ने शर्त अमेरिका समक्ष पठाएको बताउनु भएको छ। उहाँका अनुसार कतारको मध्यस्थता मार्फत ती शर्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समक्ष पठाइएको र जवाफको प्रतीक्षा भइरहेको छ। यता यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादका संवेदनशील भनिएका क्षेत्रमा ब्यालिस्टिक क्षेपास्त्र र ड्रोनबाट आक्रमण गरेको दावी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उनीहरूले यान्बु स्थित अरामकोको एक प्रतिष्ठानलाई समेत निशाना बनाएको बताएका छन्। साउदी नेतृत्वको गठबन्धन सेनाले भने रियादतर्फ प्रहार गरिएको ब्यालिस्टिक क्षेपास्त्र रोकिएको र ताइफ बैस फरासान तथा एनबुलाई लक्षित गर्ने प्रयास विफल पारिएको जनाएको छ। त्यस्तै युद्ध विराम भए पनि गाजामा इजरायली आक्रमण जारी रहेको छ। पछिल्ला आक्रमणमा एक बालिका सहित कम्तीमा 6 प्यालेस्टिनीको मृत्यु भएको बताइएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: अर्थमन्त्री डाक्टर सोनिङ वाग्लेले भारतीय लगानीकर्ता तथा उद्योगिक व्यवसायीहरूलाई नेपालमा लगानी विस्तार गर्न आह्वान गर्नुभएको छ। भारतको भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नयाँ दिल्लीमा कन्फेडरेसन अफ इन्डियन इन्डस्ट्रीद्वारा आयोजित व्यापार तथा लगानी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि अहिले उपयुक्त समय भएकोले लगानी गर्न आग्रह गर्नुभएको हो। भारतीय व्यावसायिक नेताहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री नेपालमा उदीयमान लगानीका अवसरहरूमाथि प्रकाश पार्दै नेपालको आर्थिक रूपान्तरणमा सहभागी हुन भारतीय व्यवसायहरूलाई आमन्त्रण गर्नुभयो। अर्थमन्त्री वाग्लेले नीतिगत सुधारलाई तीव्र बनाउन, अझ बढी अनुमानयोग्य, पारदर्शी तथा लगानी मैत्री व्यावसायिक वातावरण सृजना गर्न नेपाल सरकारले प्रयास गरिरहेको उल्लेख गर्नुभयो। अर्थमन्त्री वाग्लेले उत्पादन, ऊर्जा, पर्यटन, कृषि, डिजिटल अर्थतन्त्र र अन्य उदीयमान क्षेत्रहरूमा नेपाल भारत आर्थिक साझेदारीको ठूलो सम्भावना रहेको पनि कार्यक्रममा उल्लेख गर्नुभयो। अन्तर्क्रियामा सहभागी भारतीय व्यावसायिक नेताहरू तथा सीआईआई का सदस्यहरूले नेपालमा व्यापार र लगानीका अवसरहरू सम्बन्धमा गहिरो रुचि राख्नुका साथै सम्भावित सहकार्यका क्षेत्रहरू र नेपालको लगानी नीति, सुविधा, क्षेत्रगत अवसरहरू र व्यावसायिक वातावरणका बारेमा अर्थमन्त्री समक्ष जिज्ञासा राख्नु भएको थियो। चालू आर्थिक वर्षको भदौमा मात्रै नेपालबाट 5,09,24,00,000 रुपियाँ बढीको विद्युत निर्यात भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार यस अवधिमा भारत र बङ्गलादेश कुल 56,56,06,400 युनिट विद्युत निर्यात भएको हो। द्विपक्षीय सम्झौता मार्फत 42,16,00,000 युनिट भन्दा बढी विद्युत, 3,64,00,000 भन्दा बढी मूल्यमा बिक्री भएको छ भने एक्सचेन्ज मार्केट मार्फत 14,39,00,000 युनिट भन्दा बढी विद्युत निर्यातबाट 1,44,99,00,000 आमदानी भएको छ। चालू आर्थिक वर्ष 2083-84 को पहिलो दुई महिनाको अवधिमा नेपालमा गरिने प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता 11,12,44,00,000 रुपियाँ बराबर भएको छ। यो गत आर्थिक वर्ष 2082-83 को तुलनामा 22 अर्बले कमी हो। उद्योग विभागको तथ्याङ्क अनुसार गत वर्ष भदौसम्म एफडीआई प्रतिबद्धता 33,09,00,000 बराबर रहेको थियो। यस वर्ष भदौ मसान्तसम्म कुल 328 उद्योग दर्ता भएका छन्। यस वर्षको भदौमा मात्र कुल 136 उद्योग दर्ता भएका छन्। त्यसबाट लगानी प्रतिबद्धता 6,35,00,000 बराबरको भएको छ। साउनमा 191 उद्योग दर्ता भएका थिए। गत आर्थिक वर्षको साउनमा 24,10,00,000 प्रत्यक्ष वैदेशिक लगानी स्वीकृति भएको थियो। दर्ता भएका 328 उद्योग मध्ये सूचना प्रविधिमा 212, पर्यटनमा 70 र सेवामूलक 26, उत्पादनमूलक 18 दर्ता भएका छन्। ताप्लेजुङमा अलैँचीको नयाँ उत्पादन आउन थालेसँगै अलैँचीको मूल्य प्रतिमन 14,000 रुपियाँसम्म घटेको छ। अलैँचीको कारोबार भदौको पहिलो सातादेखि शुरू भएको हो। भदौ पहिलो सातामा सदरमुकाम फुङलिङ बजारमा प्रतिमन 96,000 रुपियाँले अलैँचीको कारोबार भएको थियो। असोजमा यो दर घटेर 82,000 रुपियाँमा झरेको छ। भदौ तेस्रो सातादेखि मूल्य निरन्तर घटेको अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिनुभयो। गत वर्ष साधारण अलैँची प्रतिमन 1,06,000 रुपियाँसम्ममा किनबेच भएको थियो।
1: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
9: बीसौं एसियाली खेलकुदको महाकुम्भ औपचारिक रूपमा उद्घाटन भएको छ। जापानको नागोयामा रहेको मिजुओ रंगशालामा शनिबार साँझ आयोजित भव्य समारोहमा जापानी सम्राट नारिहितोले बीसौं एसियाली खेलकुदको औपचारिक उद्घाटन गर्नुभएको हो। उद्घाटन अघि नै महिला क्रिकेट, महिला फुटबल, बास्केटबल, महिला भलिबल, सफ्ट टेनिस जस्ता खेल शुरू भइसकेका छन्। प्रतियोगिता 4 अक्टोबर अर्थात् यही असोज 18 गतेसम्म आइची प्रिफेक्चर र नागोया शहरमा आयोजना हुन लागेको हो। यस संस्करणको एसियाली खेलकुदमा नेपालबाट 21 खेलमा 135 खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट 57 महिला र 78 पुरुष गरी 135 खेलाडीको सहभागिता रहने राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिनुभयो। टोलीमा खेलाडी बाहेक प्रशिक्षक, व्यवस्थापक, प्राविधिक तथा मेडिकल प्रतिनिधि सहित 211 जना रहेका छन्। उहाँका अनुसार यसपटक छनौट प्रक्रियाका कारण अघिल्लो संस्करणको तुलनामा नेपालको खेलाडी संख्या घटेको हो। सन् 2023 चीनको हाङझाउमा भएको एसियाली खेलकुद नेपालबाट 253 खेलाडी सहभागी भएका थिए। सदस्य सचिव मेहताका अनुसार नेपालबाट कबड्डीमा सबैभन्दा बढी 24 खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि क्रिकेटमा 15, भलिबलमा 12, उसुमा 10, कराटेमा 8 तथा बक्सिङमा 7 खेलाडी सहभागी हुँदैछन्। यस्तै एथलेटिक्स, जुडो, टेबल टेनिस र कुस्तीमा 6 तथा पौडी र टेनिसमा 5 खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्। यस्तै ब्याडमिन्टन, गल्फ र सफ्ट टेनिसमा 4, तेक्वान्दोमा 3 तथा आर्चरी, साइक्लिङ, ऱ्याफ्टिङ एन्ड क्यानोइङ, स्केट एन्ड स्केट बोर्डिङ र स्क्वासमा 2-2 खेलाडीले प्रतिस्पर्धा गर्ने उहाँले जानकारी दिनुभयो। उद्घाटन समारोहमा बक्सिङका चन्द्र बहादुर थापा मगर र कबड्डीकी मानमती विष्टले नेपालको राष्ट्रिय झण्डा बोकेका छन्। थापा मगरले गत वर्ष दुबईमा भएको विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए भने विष्टको कप्तानीमा नेपाली महिला कबड्डी टोलीले सन् 2023 हाङझाउ एसियाली खेलकुदमा कांस्य पदक जितेको थियो। नेपालले यसपटक एसियाली खेलकुदमा स्वर्ण सहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्य लिएको छ।
1: अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली तथा पहाड़ी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाड़ी क्षेत्रका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराई क्षेत्रका 1-2 स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:45 भयो भने सूर्यास्त भरे साँझ 6:08 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संविधानको अक्षर र भावनामा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। संविधानलाई नागरिकको जीवनमा उतार्ने संकल्प लिनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत हिजो 43 जिल्लाका 3,396 ओडामा अधिवेशन सम्पन्न, 31 जिल्लाका ओडामा आज अधिवेशन हुँदै। संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको टोली न्यूयोर्क प्रस्थान गर्दै 3 दिने भारत भ्रमण सम्पन्न गरी अर्थमन्त्री डाक्टर सोडिम वाग्ले स्वदेश फिर्ता। इरानद्वारा अमेरिका समक्ष शान्ति सम्झौताका लागि फेरि प्रस्ताव र बीसौं एसियाली खेलकुद जापानमा शुरू, नेपालबाट 135 खेलाडी सहभागी। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।

0: सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छाने छाने लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।

भर्खरै सुनायौं प्रकाश श्रेष्ठ, प्रेमध्वज प्रधान र साथीहरूको स्वरमा रहेको स्वदेश गान चुडामणि देवकोटाको रचना अनि संगीत हो शक्ति वल्लभको। अब सुनाउँछौ तारा थापा, दीपक लिम्बू र साथीहरूको स्वर, राजु बाबु श्रेष्ठको रचना अनि संगीत हो पूर्ण नेपालीको।

नेपाल को एक मात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरू सँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

भर्खरै सुनायौं रामा मण्डल र साथीहरूको स्वरमा रहेको स्वदेश गान तारा प्रसाद सैलाईको रचना अनि संगीत हो सुशील विश्वकर्माको स्वदेश गानहरू सुनाउने क्रममा अब सुनाउँछौ दीपक खरेल र साथीहरूको स्वर नारायण कुमार आचार्यको रचना अनि संगीत हो किशोर खतिवडाको

भर्खरै सुनायौं देवीका वन्दनाको स्वरमा रहेको स्वदेश गान माधव घिमिरेको रचना अनि संगीत हो आलोक श्रेको स्वदेश गानहरू सुनाउने क्रममा अब सुनाउँछौ ज्ञानु राणाको स्वर उन्नति बोहराको रचना अनि संगीत हो सम्बोजित बास्कोटाको

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो राष्ट्रको संचार। तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं।
2: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौं। यस बेला बिहानको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अंग्रेजीमा समाचार।

0: नमस्कार, कार्यक्रम बदलिँदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल्सिना। उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेसन, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको आइतबारको बदलिँदो नेपालमा हामी समसामयिक विषयमा कुराकानी गर्छौँ। नेपालको संविधान जारी भएको एक दशक पुरा भएको छ। संविधान दिवस मनाइरहँदा संविधानले बोकेको सपना, यसको कार्यान्वयनको अवस्था र देखिएका कमजोरीबारे समीक्षा गर्ने समय पनि हो। यही क्रममा संविधान संशोधनको बहस फेरि तीव्र बनेको छ। राजनीतिक स्थिरता, शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीयता, जनप्रतिनिधिको संख्या, न्यायपालिका तथा संवैधानिक निकायको पुनर्संरचना लगायतका विषय संशोधनका सम्भावित एजेन्डाका रूपमा उठेका छन्। तर संविधान संशोधन केवल राजनीतिक दल वा सरकारको चाहनाले मात्र हुने विषय होइन। संविधानले नै संशोधनको विधि र सीमाहरू तोकेको छ। त्यसैले संविधानका कुन प्रावधान पुनरावलोकन गर्न सकिन्छ, कुन विषय संशोधन गर्न मिल्दैन र संशोधन गर्दा राष्ट्रिय सहमति कति आवश्यक हुन्छ भन्ने महत्त्वपूर्ण प्रश्न छन्। संविधान संशोधनका लागि तयार पारिएको बहसपत्र र त्यसका केही प्रस्तावमाथि पनि प्रश्न उठेका छन्। प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि सांसद मन्त्री बन्न नहुने, निर्वाचन प्रणाली परिवर्तन, प्रदेश तथा जनप्रतिनिधिको संख्या घटाउने जस्ता विषय बहसमा छन्। आजको कार्यक्रममा हामी संविधान दिवसको अवसरमा संविधानले 10 वर्षमा के दियो, समस्या कहाँ देखियो, के संशोधन आवश्यक छ र संशोधनको सही बाटो के हो भन्ने विषयमा कुराकानी गर्छौँ। हामीसँग हुनुहुन्छ संवैधानिक कानुनका जानकार तथा युवा कानुनका अध्येता कुशल गहिरे। कुशल गहिरेजी, तपाईँलाई उज्यालोमा स्वागत छ।
1: धन्यवाद सर।
0: तपाईँ संवैधानिक कानुनका जानकार हुनुहुन्छ, कानुनका अध्येता हुनुहुन्छ र नवयुवाको प्रतिनिधित्व गर्नुहुन्छ, होइन? नवयुवा हुनुहुन्छ। आज हामी अलि बढी यो संविधानको एक दशक पुरा भएको अवसर पारेर संविधान, संविधान संशोधन र नवयुवाले खोजेको संविधानमा संशोधनका कुराहरूमा अलि बढी केन्द्रित रहेर कुरा गर्छौँ। सबैभन्दा पहिले चाहिँ यो संविधानको 10 वर्षको अभ्यासलाई तपाईँले कसरी हेर्नु भएको छ?
1: अब संविधानको 10 वर्षको अभ्यास भनेर यसलाई 10 वर्ष निरपेक्ष रूपमा हेरेर पनि हुँदैन। यो चाहिँ तपाईँको हामीले नेपालको संवैधानिक इतिहासलाई नै सापेक्षतामा राखेर हेर्नुपर्छ। नेपालको संविधान अथवा संवैधानिक इतिहासको सापेक्षतामा राखेर हेर्दै गर्दाखेरि चाहिँ तपाईँको के देखिन्छ भन्दाखेरि चाहिँ नि हरेक आन्दोलन भएको छ। आन्दोलनले चाहिँ नेपाली जनतालाई चाहिँ उकास्नका लागि चाहिँ बाचा अथवा बाचापत्र हिसाबले चाहिँ आन्दोलन भएको छ र त्यही आन्दोलन संस्थागत हुन नसकेर त्यही आन्दोलनको गर्वबाट अर्को आन्दोलन जन्मिएको छ। त्यसकारणले यो आन्दोलनको श्रृङ्खला मध्येबाट पनि त्यो जुन संस्थागत सुधार हरेक संविधानले गर्नुपर्छ भनेर बोकेका थियो, त्यो संस्थागत सुधार चाहिँ भएन कि हुन सकेन कि भन्ने चाहिँ सापेक्षतामै राखेर हेर्दाखेरि चाहिँ त्यही देखिन्छ। र तपाईँको अब 2072 सालको संविधानदेखि 2082 सालमा आउँदै गर्दाखेरिको अवस्थामा यसका केही सकारात्मक पाटाहरू पनि छन्, यसका केही नकारात्मक भन्दा पनि यसमा
0: सुधार्नु पर्ने कुराहरू
1: अब सकारात्मक कुरा गर्ने हो भने चाहिँ यो एउटा समग्र संविधान हो। तपाईँले यो संविधानको संरचना र बनोट हेर्नुहुन्छ भने यसमा 308 वटा धाराहरू छन्। 308 वटा धारा भनेको एउटा संविधानको लागि व्यापक हो। यो व्यापक हुनु कति सही अथवा चाहिँ यसमा अत्याधिक डिटेल्स हुनु कति सही गलत भन्ने कुरा चाहिँ आफ्नो ठाउँमा छ। तर यसको सकारात्मक पाटोको कुरा गर्दै गर्दाखेरिको अवस्थामा चाहिँ सबैभन्दा पहिला हामीले यसमा के बुझ्नुपर्छ भने यसले नागरिकलाई चाहिँ मौलिक हकको रूपमा चाहिँ के गरेको छ भने आश्वस्त पारेको छ। जस्तो मौलिक हकको कुराहरू भयो, त्यस पछाडि चाहिँ सीमान्तकृत वर्गका लागि चाहिँ उसले गरेको समानुपातिक प्रतिनिधित्वका कुराहरूदेखि लिएर चाहिँ तपाईँको जति पनि यो चाहिँ राज्य व्यवस्थाका लागि चाहिँ जुन एउटा सटीक व्यवस्थाहरू गरेको छ, सो न्यायपालिकाको स्वतन्त्रताका लागि संरचनाहरूको व्यवस्था गरेको छ, संवैधानिक आयोगको व्यवस्थाहरू गरेको छ, यसलाई चाहिँ हामीले के गर्न सक्छौँ भन्दा यो संविधानमा लेखिनुपर्ने चिजहरू थिए, तर यसको प्रयोगको सन्दर्भमा आएको चुनौतीको बारेमा चाहिँ
0: कार्यान्वयनको पक्ष
1: चाहिँ हजुर हजुर कार्यान्वयनको पक्षमा चाहिँ हामीले चर्चा गर्नुपर्ने हुन्छ। र विशेष गरी त्यही मैले तपाईँलाई अघि भनेका सकारात्मक बुदाहरूमा चाहिँ कहाँ कहाँ संशोधन गर्नुपर्ने छ र कार्यान्वयनमा कहाँ फितलो भइरहेछ भन्ने चाहिँ चर्चाको विषय हो।
0: अब त्यो कार्यान्वयनकै कुरा गर्दा तपाईँले भने जस्तो एउटा समावेशी प्रतिनिधित्व होइन मौलिक हकको व्यवस्था र सीमान्तकृत समुदायको हक अधिकारका अरू कुराहरू र अलिकति नयाँपन होइन पहिलेको संविधान भन्दा अब यो आन्दोलन 2062-63 को जनआन्दोलनपछि संविधान सभापछि होइन नागरिकको प्रतिनिधिले लेखेको संविधानमा धेरै कुराहरू अटाएका छन्। अब त्यो कार्यान्वयन पक्षको कुरा गर्दा चाहिँ कस्तो छ त तपाईँले हेर्दाखेरि चाहिँ अब मौलिक हकै कुरा गर्नुहोस् होइन समावेशी प्रतिनिधित्वको कुरा गर्नुहोस् त कस्तो छ त कार्यान्वयन पक्ष?
1: कार्यान्वयनको पक्षमा हेर्दै गर्दाखेरिको अवस्थामा चाहिँ यसका व्यवस्थाहरू सुदृढ हुँदै गर्दाखेरिको अवस्थामा पनि यसको कार्यान्वयनको सन्दर्भमा चाहिँ जसले चाहिँ कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी बोकेका छन् उनीहरू चाहिँ चुकेका हुन् कि भन्ने जस्तो चाहिँ देखिन्छ। जस्तै तपाईँले यसो मिहिन रूपमा चाहिँ नेपालको संविधानको धारा 1 हेर्नुहुन्छ भने त्यहाँ के भनिएको छ त भने संविधानको पालना गर्नु चाहिँ हरेक नागरिकको कर्तव्य हुन्छ भनेर भनेको छ। अब यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने नागरिकले आफ्नो कर्तव्य पालना गर्छन् तर यहाँनिर कर्तव्य बोध अझै बढी कसले गर्नुपर्ने छ भने जो चाहिँ नेतृत्वदायी भूमिकामा छन् अथवा जो राज्य सञ्चालनको भूमिकामा छन् उनीहरूले चाहिँ संविधान कार्यान्वयनको लागि चाहिँ मुख्य भूमिका चाहिँ निर्वाह गर्नुपर्ने हुन्छ यहाँनिर। र चुकेको कहाँनिर छ भने नेतृत्वबाट नै चुकेको छ होइन। यो शङ्काको सुविधा मैले लगायत नागरिकले कसरी पाउँछन् भन्दै गर्दाखेरिको अवस्थामा नेपालको संविधानमा तपाईँको भाग 2 नागरिकताको व्यवस्था गरेर आमा वा बुबाको नामबाट नागरिकता लिन पाइने भनेर भनिन्छ, तर अझै पनि आमाको नामबाट नागरिकता लिनको लागि चाहिँ सर्वोच्च अदालतको ढोका ढकढकाउनु पर्ने बाध्यता
0: होइन
1: पाउनुको लागि चाहिँ एउटा युजुअल रुट हुन्छ एउटा चाहिँ एक्स्ट्रा अर्डिनरी अथवा रुट हुन्छ। अब यहाँनिर चाहिँ संविधानमा लेखिएको व्यवस्थालाई चाहिँ सहज रूपमा हासिल गर्न सकिँदैन भने त्यसलाई हामीले सफलताको मापकको रूपमा हेर्ने कि नहेर्ने भन्ने कुरा चाहिँ रहन्छ। अब हेर्नुहोस् है जस्तो यो संविधानप्रति चाहिँ नेपाली नागरिकले स्वामित्व ग्रहण गर्छन् कि गर्दैनन् भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ। जस्तै स्वामित्व ग्रहण गर्नका लागि अथवा त्यो संवैधानिक व्यवस्थाप्रति पब्लिक ट्रस्ट नभएकै कारणले गर्दाखेरि त्यो क्षयकरण भएकै कारणले गर्दाखेरि त त्यो आन्दोलनको रूपमा प्रकट भयो होइन। अब जनताले के देखाएको छ त भन्दाखेरि चाहिँ नि सरकार परिवर्तन भइरहेछ, स्थायित्व छैन होइन, प्रधानमन्त्रीले चाहिँ विश्वासको मत ताकेता लिन परिरहेकै छ परिरहेकै थियो होइन। भनिसकेपछि जनताले त के देख्छन् भन्दाखेरि त यो व्यवस्थामा त अस्थिरता मात्रै रहेछ होइन। प्रदेशमा हेर्छन् सङ्घको समीकरणले गर्दाखेरि प्रदेशको चाहिँ तपाईँको चाहिँ समग्र संस्था त्यो जुन समीकरण बदलिनुपर्ने अवस्था आइरहेको छ होइन। भनेपछि जनताले के देख्छन् त भन्दाखेरि चाहिँ यो अस्थिरता देख्छन् अनि यो अस्थिरता देखिसके पछाडि चाहिँ दोष कहाँ निर्देशित हुन्छ भन्दाखेरि चाहिँ त्यो संविधान र संवैधानिक व्यवस्थाप्रति निर्देशित हुन्छ। अनि त्यो भनिसके पछाडि के भयो अन्तत गएर चाहिँ जनताले चाहिँ ए यो व्यवस्था ठिक रहेन रहेछ, यो संविधानले चाहिँ बाचा गरे अनुसार चाहिँ पुरा गर्न सक्दो रहेन रहेछ भनेर देखिने चाहिँ भयो यहाँनिर।
0: जो सब तपाईँले भने जस्तै संविधानमा धेरै कुराहरू समेटिएका छन्, राम्रा कुराहरू मौलिक कुरा गर्नुभयो होइन, शिक्षा स्वास्थ्यको कुरा गर्नुभयो, समावेशी प्रतिनिधित्व कुरा समेटेका छन्, तर व्यवहारमा चाहिँ अझै पनि संविधानमा लेखिए जस्तो भएको छैन, त्यस कारणले गर्दाखेरि नागरिकमा निराशा आएको छ भन्नुहुन्छ। र तपाईँले भन्नुभयो कुशल गैरेजी तपाईँ नवयुवाको प्रतिनिधित्व गर्नुहुन्छ, संवैधानिक कानुनका जानकार हुनुहुन्छ, कानुनका अध्येता हुनुहुन्छ, तपाईँ कानुन विषय लिएर पढिरहनु भएको छ। आज हामी अलिक बढी नवयुवाको आँखाबाट यो संविधानकोमा भएको व्यवस्था र अब संविधान संशोधनको बहस चलिरहँदाखेरि कसरी संशोधन गर्नुपर्छ भन्ने कुरामा केन्द्रित रहेर कुरा गरिरहेका छौँ। यो संविधान संशोधनको विषयमा अलि हामी एकछिनपछि जाउँला। जस्तो अब अघि नै हामीले भनिहालौँ संविधान जारी गर्दा नागरिकका अपेक्षा र आजको अवस्था बिच चाहिँ सबैभन्दा ठुलो अन्तर तपाईँले कहाँ देख्नु भएको छ?
1: अब यस्तो कुरा छ, यसमा चाहिँ पहिलो कुरा हामीले बुझ्नु के पर्छ भने संविधानको कारण संविधान चाहिँ नागरिकको जीविकासँग जोडिएको छ कि छैन भन्ने कुरा चाहिँ बुझ्न जरुरी छ। अब तपाईँको चाहिँ नागरिकले समग्र रूपमा विश्वास गर्ने भनेको सेवा प्रवाहमा हो, अथवा त्यो सेवा प्रवाह चाहिँ जनमैत्री छ, अथवा चाहिँ उसले खोजेको सेवा सुविधा र संविधानमा भएको जति पनि व्यवस्था छ, शिक्षाको कुरा गर्नुहुन्छ, निःशुल्क स्वास्थ्यको कुरा गर्नुहुन्छ, भूमिहीन दलितलाई चाहिँ एकपटकका लागि राज्यले चाहिँ भूमि व्यवस्था गराउनु पर्ने कुराहरू गर्नुहुन्छ, अथवा चाहिँ अपाङ्गता मैत्री शिक्षा अथवा चाहिँ ती किसिमका सम्पूर्ण कुराहरू संविधानमा छ। तर अब त्यो कुराले चाहिँ नागरिकलाई चाहिँ सहज भएको छ कि छैन त्यो प्राप्ति गर्नको लागि भनेको यो अन्ततत्व गएर जस्तो अहिलेको सरकारले पनि भनिरहन्छ नि सुशासनको कुरा सेवा प्रवाहको कुरा ढिलासुस्ती नगर्नुपर्ने कुराहरूदेखि लिएर हो यहाँनिर चाहिँ ठुलो खाडल चाहिँ देखिन्छ संवैधानिक बाचा र सेवा प्रवाहको बिचमा जुन खाडल छ त्यो खाडल चाहिँ पुर्नुपर्ने अवस्था चाहिँ देखिन्छ जस्तो चाहिँ मलाई लाग्छ।
0: भनेपछि संविधानका प्रावधान चाहिँ कार्यान्वयन हुन सकेका छैनन् होइन त धेरै प्रावधानहरू
1: हजुर हजुर।
0: अब यो संविधानमाका प्रावधानहरू कार्यान्वयन हुन नसक्नुमा चाहिँ संविधानकै कमजोरी हो कि राजनीतिक नेतृत्व र राज्य सञ्चालनको नेतृत्व गर्नेहरूको कमजोरी हो?
1: अब यसमा चाहिँ संविधानको कमजोरी भन्दा पनि अब संविधान चाहिँ कस्तो हुन्छ भने अब तपाईँको चाहिँ कि त पुरा गर्न सकिने हाम्रो देशको चाहिँ आर्थिक अवस्था कस्तो छ र हामीले कतिको डेलिभरी गर्न सक्छौँ भन्ने कुराको चाहिँ चेत भएर संविधान लेखिएको भए चाहिँ भाग तिनमा जति बाचा गरिएको छ त्यति बाचा गरिँदैन थियो होला। त्यस कारणले मेरो नजरमा यो संविधान भनेको चाहिँ आशावादी हो तर अलिकति महत्त्वकाङ्क्षी संविधान पनि हो होइन। त्यस कारणले के भनिन्छ भन्दा बिआर अम्बेडकरले पनि के भन्नुहुन्थ्यो भन्दाखेरि चाहिँ जुन संविधान चाहिँ कार्यान्वयन योग्य छ त्यो संविधान चाहिँ सफल हुन्छ भनेर भन्नुभएको थियो होइन। महत्त्वकाङ्क्षी हुनु अथवा चाहिँ आशावादी हुनु नराम्रो होइन होइन, तर जुन कुरा चाहिँ कालान्तरसम्म पनि प्रदान गर्नका लागि मुस्किल हुन्छ भने त्यो लेख्नेले लेखी गए तर आउने कालान्तरमा आउने सरकारले चाहिँ त्यसको अपजस चाहिँ जहिले पनि खेपिरहन पर्ने चाहिँ हुन्छ जस्तो मलाई लाग्छ।
0: भनेको त्यो राज्य सञ्चालनको नेतृत्वको कमजोरीले गर्दाखेरि चाहिँ कार्यान्वयन हुन नसकेको राजनीतिक नेतृत्वको कारणले संविधानमै कमजोरी भन्दा पनि यो संविधान कार्यान्वयन जसले गर्नुपर्ने हो उसले कार्यान्वयन नगर्दाखेरि चाहिँ संविधान भावअनुसार हुन सकेन भन्ने तपाईँलाई लाग्छ होइन? अब अहिले यो संविधान संशोधनको बहस चलिरहेछ यो किन यो बेला चाहिँ संविधान संशोधनको बहस उठ्यो जस्तो लाग्छ तपाईँलाई?
1: अब यसमा हामीले अघि पनि चर्चा गरेका थियौँ एक दशकको कुरा जुन गरेका थियौँ जस्तो मेरो विचारमा चाहिँ जस्तो तपाईँले संविधानमा हेर्नुहुन्छ भने संवैधानिक आयोगको पुनरावलोकन चाहिँ 10 वर्षमा गर्ने भनेको छ, त्यसपछि निर्वाचन क्षेत्र निर्धारण गर्ने कुरा जुन छ त्यो 20 वर्षमा हुने भनेर भनेको छ। तर यो संविधानमा अझै एउटा छुटेको प्रावधान चाहिँ मलाई के हो जस्तो लाग्छ भने यो संविधानकै पुनरावलोकन गर्नको लागि पनि एउटा समय सीमा तोक्दिया भए चाहिँ अझै त्यो बहस गर्नको लागि चाहिँ यसलाई कन्स्टिट्युसनल ड्युटी फिल हुन्थ्यो होइन। भनेको त्यही कुरा संवैधानिक आयोगलाई लेख्न सकिन्छ, त्यही कुरा चाहिँ निर्वाचन क्षेत्र निर्धारण गर्ने सन्दर्भमा 20 वर्ष भनेर लेख्न सकिन्छ भन्ने यो संविधानकै सवालमा चाहिँ लेख्या भए चाहिँ अझै
0: भनेको तपाईँले संविधानमै यो संविधान चाहिँ यति वर्षपछि फेरि पुनरावलोकन गर्नुपर्छ भनेर हजुर लेखेको भए राम्रो हुन्थ्यो,
1: त्यो लेखेको भए चाहिँ राम्रो हुन्थ्यो। अब यो अहिले नै किन आवश्यक छ भन्दै गर्दाखेरि चाहिँ जस्तो यो कुरा त प्रकटीकरण भयो, जेन्जी आन्दोलनले पनि प्रकट गरिदिएको अवस्था छ। भन्न खोजेको के हो त भन्दाखेरि चाहिँ विद्यमान व्यवस्थाप्रति यति धेरै वितृष्णा बढिरहेको छ, चाहे त्यो युवा वर्गको होस् चाहे त्यो चाहिँ वयस्क वर्गको होस् अथवा वृद्ध वर्गको होस् होइन, यति धेरै वितृष्णा बढिरहेको छ भने जनताले के चाहन्छन् अथवा चाहिँ जनताको के विषयमा चित्त नबुझाइ हो भन्ने विषय चाहिँ जान्नुपर्ने चाहिँ एउटा यो कन्स्टिट्युसनल ड्युटी नै हुन आउँछ होइन। त्यस कारणले गर्दाखेरि चाहिँ यो कुरा त अझ यो समय सान्दर्भिक पनि भयो भन्नाले अब यो संविधानप्रति नै प्रश्न उठिसके पछाडि संविधानलाई एकपटक पुनरावलोकन गर्नुपर्ने दायित्व त रहन्छ नै नि त होइन। त्यस कारणले गर्दाखेरि यसलाई एकचोटि पुनरावृत्ति चाहिँ गर्नुपर्छ भन्ने कुरा चाहिँ रह्यो
0: हो। त्यही भएर त्यो बहस भयो। अहिले अर्को कुरा चाहिँ कतिपय समुदायले अपनत्व ग्रहण गर्न नसकेको पनि हो संविधान यो बिचमा
1: हजुर। यो विषयमा चाहिँ म आफू पनि अध्ययन गर्ने र केही समय पैरवी पनि मैले गरेँ। यो विषय चाहिँ के हो भने म पटक पटक अघि पनि मैले भनेको थिएँ जब राज्यमा भएका जस्तो राज्य भनेको त नेपालको संविधानको धारा 3 हेर्नुहुन्छ भने त्यहाँ त राज्यलाई परिभाषित गरिएको अवस्था छ, त्यहाँ भएका हरेक तब्का हरेक क्षेत्र हरेक वर्ग हरेक समुदायले चाहिँ यो संविधानप्रति यो राज्यप्रति अपनत्व ग्रहण गरे कि गरेनन् भन्ने कुरा एउटा मापकको रूपमा रहन्छ। अब यसमा मेरो बुझाइ के छ भने जस्तो संक्रमणकालीन न्याय भनेर हामी जुन भन्छौँ ट्रान्जिसनल जस्टिसका पीडितहरूले अझैसम्म पनि त्यो न्याय पाउनका लागि विभिन्न लेजिस्लेटिभ इन्स्ट्रुमेन्ट्सहरू विधायकी व्यवस्थाहरू गरिए तर अझैसम्म पनि संक्रमणकालीन न्यायका पीडितहरूले न्याय पाउन सकेका
0: छैन। एउटा आयोगै बन्न सक्यो,
1: एउटा आयोग बन्न पनि ढिला भयो तपाईँको 2063 शान्ति सम्झौता भइसकेपछि त्यो जुन 7-8 वर्ष जुन छ 7-8 वर्ष चाहिँ भ्याक्युमको अवस्थामा रह्यो भनेको नियमित अदालत अथवा चाहिँ नियमित यो फौजदारी न्याय प्रणालीले काम गरेको अवस्था छ। 71 सालमा गएर तपाईँको बन्छ विधेयक आउँछ, ऐन आउँछ, त्यसलाई पनि सर्वोच्च अदालतले विभिन्न समयमा स्ट्राइक डाउन गरिदिन्छ, मानव अधिकार मैत्री भएन, यो भएन, त्यो भएन भनेर स्ट्राइक डाउन गरिदिन्छ। अनि भर्खरै 2081-82 चाहिँ जुन विधेयक आयो, ऐन पारित पनि विधेयक पारित भएर ऐन पनि जुन भयो, त्यो पनि अझैसम्म पनि के भएको छैन भने आयोगको पुनर्गठन र पुनर्संरचना भएर 4 वर्षको पदावधि तोकिएको थियो। अब त्यो 4 वर्षको टेन्योर सकिन लागिसक्यो, त्यसमा चाहिँ प्रगति विवरण के हो, कति पीडितले चाहिँ परिपूरण पाए, अथवा चाहिँ यो संक्रमणकालीन न्यायमा चाहिँ अब त्यो पीडित समुदायलाई दुखी तुल्याएर अथवा चाहिँ उनीहरूलाई चाहिँ अन्यायको मारमा पारिराखेर चाहिँ अब उनीहरूले यो संविधानप्रति चाहिँ अपनत्व बोध गर्छन् त गर्दैनन् नि त। जबकि संक्रमणकालीन न्यायको मुख्य सिद्धान्त नै के हो भने संस्थागत सुधार हो। त्यो पीडित मैत्री हुन सकिरहेको छैन अथवा पीडित परिवार अझै पनि त्यही भनौँ न त्यही घाउ बल्झाएर बसिरहेछन् भने त यो त अपनत्व ग्रहण गर्ने कुरा भएन।
0: यो चाहिँ संक्रमणकालीन न्यायसँग सम्बन्धित नागरिकको तर्फबाट चाहिँ हेर्दाखेरि संविधान अपनत्व गर्न सक्ने कुरा उहाँहरूबाट भएन। अरू समुदाय जस्तो भौगोलिक भूगोल होइन, अरू चाहिँ क्षेत्र संस्कृतिसँग जोडिएका समुदायको दृष्टिले हेर्दाखेरि चाहिँ उहाँहरू सबैबाट पनि यो संविधानलाई अपनत्व गर्न सक्ने कस्तो अवस्था देखियो बिचमा 10 वर्षमा?
1: अब यसमा यस्तो बुझ्नुपर्छ, म सुविधा सम्पन्न छु अथवा म सुविधा सम्पन्न परिवारबाट बिलङ गर्छु भन्ने हिसाबले म जस्तो मान्छेको चाहिँ विचारले चाहिँ संविधानको अपनत्वमा त्यति धेरै असर नपार्ला, किनभने मैले अघि पनि भने जो चाहिँ एक्सक्लुजनमा परेका छन्, इतिहासदेखि नै एक्सक्लुजनमा परेका छन्, जातको कारणले हुनसक्छ, तपाईँको चाहिँ धर्मको कारणले गर्दाखेरि हुनसक्छ, भूगोलको कारणले गर्दाखेरि हुनसक्छ, उनीहरूले चाहिँ संविधानप्रति अपनत्व बोध गरेका छन् कि छैनन्। जस्तै तपाईँको चाहिँ यो संविधान मधेसलाई चाहिँ एक्सक्लुड गरेर बाहेक गरेर सफल कहिले पनि हुन सक्दैन। राज्यले मधेस प्रति हतोत्साही अथवा चाहिँ भनौँ न हतोत्साही किसिमको व्यवहार गर्न आवश्यक पनि छैन, भनेको मधेसलाई सुनेर मधेसले जस्तो अहिलेसम्म पनि मधेसको माग के छ भन्दाखेरि चाहिँ नि तपाईँको चाहिँ जुन हिसाबले प्रदेशको संरचना छुट्याइएको छ त्यसमा असहमति छ, प्रदेशलाई चाहिँ जुन हिसाबले विभाजन गरियो भन्ने उहाँहरूको कुरा छ, उहाँहरूमा त्यसमा अझै पनि के छ भन्दाखेरि चाहिँ असहमति छ, असमझदारी छ। अब त्यो समुदायलाई सुन्नुपर्छ, त्यसमा सहमति त्यो वर्गको पनि लिनुपर्छ, त्यसैले त संविधान संशोधनको विषय भनेको राष्ट्रिय सहमतिको विषय हो भनेर भनिन्छ।
0: हामी यसमा एकछिनपछि आउँला, मैले अहिले भन्न खोजेको चाहिँ यो बिचमा जस्तो कुशल गहिरेजी तपाईँ कानुनको अध्येता हुनुहुन्छ होइन, संविधानिक कानुनका जानकार हुनुहुन्छ, पढ्नु भएको छ, अध्ययन गर्नुभएको छ, अनुसन्धान गर्नुभएको छ, त्यस अनुसार तपाईँले पैरवी बहस पनि गर्दै आउनु भएको छ, नवयुवाको प्रतिनिधि पनि हुनुहुन्छ। अब यस बिचमा चाहिँ जस्तो प्रतिनिधित्वको हिसाबले कुरा गर्ने हो भने, जनप्रतिनिधिको कुरा गर्ने हो भने समावेशी प्रतिनिधित्व तपाईँको चाहिँ यो संसदमादेखि लिएर तल्लो चाहिँ पालिकासम्म होइन, सङ्घीय संसददेखि पालिकासम्म, त्यसै गरी सरकारी तहमा हेर्दाखेरि राज्यका निकाय महत्त्वपूर्ण निकायहरूमा प्रतिनिधित्व पनि सीमान्तकृत समुदायको प्रतिनिधित्व पनि हुँदै आएको छ। अब हुन बाँकी चाहिँ के रह्यो त तपाईँलाई लागेको चाहिँ त्यो त्यस्ता खालका सीमान्तकृत समुदायको संविधानमा हुनुपर्ने त्यो अपनत्व चाहिँ के चाहिँ अझै हुन सकेन जस्तो लाग्छ?
1: अब त्यो सन्दर्भमा कुरा गर्दै गर्दाखेरि चाहिँ अब राज्यको दायित्व चाहिँ के हो भने, जस्तो पुनरावलोकनको कुरा जुन तपाईँले गर्नुभयो, अब पुनरावलोकन गर्ने नै हो भने चाहिँ के विषयमा गर्नु पर्यो त भन्दाखेरि चाहिँ नि जस्तो सीमान्तकृत वर्ग एउटा सीमान्तकृत वर्ग छ, त्यसलाई उकास्नुपर्ने राज्यको दायित्व हो होइन। पुनरावलोकन गर्दै गर्दाखेरिको अवस्थामा चाहिँ अब अन्य कुन कुन इन्टरसेक्सनालिटी भनेर जुन भन्छ नि, अन्य कुन वर्ग छ होइन, जस्तो भनौँ हामी दलित वर्गको कुरा गर्छौँ होला होइन, अब त्यही वर्गभित्र पनि सम्पन्न भइसक्ने अवस्था छ कि, अथवा त्यसमा पनि अझै गरिब छन्, अथवा ब्राह्मण समुदायबाटै छन् भने पनि त्यसमा गरिब हुनसक्छ नि त होइन। भनेको अब यो विषयमा पुनरावलोकन गरेर चाहिँ तपाईँको चाहिँ यो रिजर्भेसन कोटाका कुराहरूदेखि लिएर गएर होइन, भनेको समताको कुरा गर्ने हो भने चाहिँ अब यसमा चाहिँ अन्तर्विच्छेदनको दृष्टिले चाहिँ हामीले हेर्नुपर्ने हुन्छ भन्ने चाहिँ मलाई लाग्छ।
0: अब यो हामी एकछिनपछि यो संविधान संशोधन गर्दाखेरि के कुरामा ध्यान दिनुपर्छ, कस्ता कस्ता विषय चाहिँ अहिले संशोधन गर्नुपर्ने आवश्यकता छ भनेर अहिले कुरा गरौँला विस्तृतमा। अहिले चाहिँ अलिकति यो संविधान संशोधन गर्ने संवैधानिक आधारको बारेमा भन्नुहोस् न, जस्तो धारा 274 व्यवस्था छ, अलिकति त्यो बारेमा तपाईँले भनिदिनुहोस्।
1: अब यसमा चाहिँ हामीले यसलाई कसरी बुझ्नु पर्यो भने, संविधान छ जस्तो भीमार्जुन आचार्य, संविधानविद भीमार्जुन आचार्य के भन्नुहुन्छ भने, संविधानको विकास भनेको क्रमिकतामा हुन्छ, क्रमभङ्गतामा हुँदैन। अब यसलाई हामीले कसरी बुझ्न सक्यो भने संविधानभित्र नै संविधानलाई कसरी रक्षा गर्ने भन्ने व्यवस्थाहरू राखिएको हुन्छ। यसको अर्थ नै के हो त भन्दाखेरि चाहिँ केही प्रतिकूल अवस्थाहरू राज्यमा आउन सक्छ, राज्यको जीवनमा आउन सक्छ, तर त्यो भन्नुको अर्थ चाहिँ संविधान फाल्ने, व्यवस्था फाल्ने, संविधानको पुनर्लेखन गर्ने भन्ने होइन। यसलाई चाहिँ कसरी समायोजन गर्ने त भन्दा चाहिँ संशोधनको माध्यमबाट समायोजन गर्ने भन्ने चाहिँ रहन्छ। अब संवैधानिक आधारको कुरा गर्दै गर्दाखेरि चाहिँ मैले त्यही संविधानको रक्षा अन्तर्गत यो कुरालाई जोड्न खोजेको हो। संविधानको रक्षाको कुरा गर्दै गर्दाखेरि चाहिँ धारा 274 चाहिँ संविधानको संशोधनको कुरा चाहिँ, अथवा त्यो भनेको कस्तो हो भने हाम्रो प्रतिनिधि सभालाई संविधान संशोधनको गाइडलाइनको कुराहरू हो होइन। जस्तो त्यो गाइडलाइनमा हामीले हेर्ने हो भने चाहिँ त्यहाँको व्यवस्था हेर्ने हो भने संविधान संशोधन गर्न पाइन्छ, तर यसका सीमाहरू छन्। ती सीमाहरू भने चाहिँ के हो भने एउटा सार्वान सीमा भन्छ, एउटा चाहिँ प्रक्रियागत सीमा भन्ने चाहिँ हुन्छ। सार्वान सीमाको कुरा गर्दै गर्दाखेरि चाहिँ तपाईँको धारा 274 एकमा नै के लेख्यो त भन्दा संविधान संशोधन गर्न मिल्छ तर भौगोलिक अखण्डता होइन स्वाधीनता सम्प्रभुताको विषयमा चाहिँ संशोधन गर्न मिल्दैन भनेर चाहिँ भनियो। भन्नुको अर्थ के हो भने यो आधार जुन तपाईँले भन्दै हुनुहुन्छ यो चाहिँ संविधानको आधारभूत संरचना चाहिँ भयो भनेर चाहिँ हामीले बुझ्नुपर्छ भने अन्य विषयमा चाहिँ संविधान संशोधन गर्नको लागि चाहिँ संविधान संशोधन सम्बन्धी जुन यो विधेयक ल्याएर चाहिँ कुनै पनि सदनमा विधेयक ल्याएर चाहिँ त्यसलाई चाहिँ संशोधन गर्न सकिन्छ भन्ने ठाउँ चाहिँ छोडिएको छ। तर के बुझ्नु पर्यो भने यो आधारभूत संरचनालाई चाहिँ संसदले छुन पाउँदैन। संसदको अन्तर्निहित अधिकार हो संशोधन गर्ने, तर केही चिजहरू छ जुन चाहिँ संविधानको आधारभूत संरचना
0: अझै प्रष्ट भन्दा संविधानका आधारभूत विषयलाई नै परिवर्तन गर्ने गरी संशोधन गर्न खोजियो भने चाहिँ संवैधानिक रूपमा त्यसको सीमा कहाँ सम्पुग्छ?
1: जस्तै यसको कुरा चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ यसमा पनि के हुन्छ भन्दा एउटा चाहिँ प्रकटीकरण गरिएको हुन्छ, एउटा अन्तर्निहित हुन्छ। प्रकटीकरण संविधानमा नै गरियो तर अन्तर्निहित भनेको चाहिँ तपाईँको चाहिँ के गर्छ भन्दा विश्वको अभ्यास हेर्नुहुन्छ भने पनि अदालतले चाहिँ यो यो विषयहरू चाहिँ आधारभूत संरचना हो, यो यहाँसम्म पुग्न सक्छ, यो सीमासम्म यो एक्सटेन्डसम्म पुग्न सक्छ भनेर चाहिँ भनेको पाइन्छ। जस्तै हाम्रै न्यायालय, हाम्रो सर्वोच्च अदालतले सुबोधमान नापितको मुद्दामा पनि के भनेको पाइन्छ भन्दाखेरि एउटा एक्सप्रेस मैले अघि भनेको प्रकट भएको सीमा चाहिँ त्यही नै भइहाल्यो, तर जुन अन्तर्निहित सीमाहरू छ जस्तै तपाईँको त्यहाँ तोकेरै लेखिएको छ यो प्रदेश संरचनाको कुरा होइन, त्यस पछाडि चाहिँ गएर तपाईँको धर्मनिरपेक्षताको कुरा होइन, यो विषय जस्तो कुराहरू चाहिँ के भयो त भन्दाखेरि यो संविधानको आधारभूत संरचना भयो अन्तर्निहित रूपमा। अब यसलाई भत्काउने हो भने भत्काउन पाइँदैन भन्या होइन, तर यसलाई भत्काउने हो भने यही संविधान अन्तर्गत रहेर चाहिँ त्यो भत्किँदैन होइन, यसको लागि पुनर्लेखको चाहिँ अर्को पाटो रहन्छ भन्ने कुरा चाहिँ हामीले चाहिँ यसरी चाहिँ बुझ्नुपर्ने हुन्छ।
0: कार्यक्रम बदलिदो नेपालमा आज हामी संविधानको 10 वर्ष र संविधान संशोधनको बहसबारे कुराकानी गरिरहेका छौँ। संवैधानिक कानुनका जानकार तथा कानुनका अध्येता कुशल गैरेसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: कृषि मन्त्र नार्क सँग
5: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घन्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: सीधा खुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी संविधानको 10 वर्ष र संविधान संशोधनको बहसबारे संवैधानिक कानुनका जानकार तथा कानुनका अध्येता कुशल गैरीसँग कुरा गरिरहेका छौँ। कुशल गैरीजी, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। तपाईँ कानुनका अध्येता हुनुहुन्छ, संवैधानिक कानुनका जानकार हुनुहुन्छ, नवयुवाको प्रतिनिधित्व गर्नुहुन्छ। आज हामी तपाईँसँग संविधानको एक दशक र संविधान संशोधनमा बिचको यो जुन बहस चलिरहेको छ त्यसमा केन्द्रित रहेर कुरा गरिरहेका छौँ। तपाईँले अगाडि नै भनिहाल्नुभयो, संविधानको यो एक दशकमा पहिलेको भन्दा यो संविधान 2072 जारी भएको संविधानमा धेरै कुरा समेटिएको छ। नागरिक हक अधिकारका कुराहरू समेटिएका छन्, मौलिक हक समेटिएको छ, सीमान्तकृत समुदायलाई पहुँचमा पुर्याउने कुराहरू समेटिएको छ। तर यसको कार्यान्वयन पक्षमा चाहिँ संविधानमा जे लेखिएको छ कार्यान्वयन पक्षमा चाहिँ त्यो कुराहरूमा सुधार हुनुपर्ने खाँचो छ र कतिपय प्रावधानहरूमा अझै संशोधन गर्नुपर्ने खाँचो छ। त्यसै कारणले गर्दाखेरि अहिले संविधान संशोधनको बहस पनि चलिरहेको छ भन्ने कुरासम्म हामीले गऱ्यौँ। अब चाहिँ यो संविधान संशोधनको यो बहस चलिरहँदाखेरि अब साँच्चै संविधान संशोधन गर्नलाई चाहिँ कस्तो कस्तो कुरामा चाहिँ गर्नुपर्ने खाँचो छ, कसरी गर्नुपर्छ भन्ने कुरामा चाहिँ केन्द्रित रहेर कुरा गरौँ। अब जस्तो अब अहिले एक वर्ष अगाडि नवयुवाहरूको आन्दोलनपछि होइन यो राजनीतिक परिवर्तन भयो र गएको फागुनमा भएको संसदीय चुनावपछि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा झन्डै 2/3 नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठन लगत्तै यो संविधान संशोधनकै लागि भनेर एउटा बहस चलाउनको लागि एउटा कार्यदल पनि गठन गरेको छ। अब तपाईँले अहिलेसम्मको अवस्था हेर्दा चाहिँ अब अलिकति यो नवयुवा कुरा गरौँ, नवयुवाहरूले खोजेका के थिए संविधान संशोधनमा, त्यो अनुसार अहिले सुरुवातका कामहरू चाहिँ कसरी भइरहेछ?
3: अब यसलाई यसरी बुझौँ, अब संशोधन के खोजेका थिए भन्ने विषयमा चाहिँ हामी संशोधनकै विषयमा बुदागत रूपमा चाहिँ क्रमशः आउँदै गर्दाखेरि त्यसलाई छलफल गरौँ भन्ने मलाई लाग्छ। कुन विषयमा संविधानमा कहाँ कहाँ संशोधन छ भन्ने कुरामा। अब दोस्रो कुरा चाहिँ जुन यो कार्यदल संविधान संशोधन सम्बन्धी कार्यदल बन्यो, यस विषयमा चाहिँ मेरो विचार चाहिँ के छ भन्दाखेरि चाहिँ जस्तो नेपालको संविधानको धारा 274 नै त्यहाँनिर चाहिँ हेर्नुभयो भने यो विधेयक प्रस्ताव संविधान संशोधन सम्बन्धी विधेयक प्रस्ताव भइसके पछाडि तपाईँको 30 दिनभित्रमा चाहिँ सार्वजनिक प्रकाशनमा अथवा सार्वजनिक पब्लिकको लागि जानकारीमा चाहिँ आउनुपर्छ भन्ने कुरा चाहिँ रहन्छ। अब यो विधेयक प्रस्तुत भएको छैन, तर मैले यहाँ जोड दिन खोजेको कुरा चाहिँ के हो त भन्दाखेरि चाहिँ यो खासमा कसको जानकारीमा आउनुपर्छ अथवा चाहिँ यसका प्रत्यक्ष हिताधिकारी चाहिँ को हुन् भन्ने विषयमा मैले तपाईँलाई भन्न खोजेको चाहिँ के हो भने यो भनेको चाहिँ जनता हुन् अथवा चाहिँ यो पब्लिक जो छ उनीहरू हुन् भन्ने कुरा रह्यो। अब यो जुन असीम शाहको नेतृत्वमा चाहिँ जुन कार्यदल बन्यो यसलाई चाहिँ पहिलो कुरा चाहिँ म यसलाई सकारात्मक दृष्टिले नै हेर्छु। अब यहाँ असीम शाह नै किन भन्ने विषयहरू अथवा बहस पनि चुलिएको थियो होइन, तर यहाँ चाहिँ उसले चाहिँ समन्वयकारी भूमिका खेल्न सक्छ भने त्यसमा मेरो त्यति साह्रो गुनासो चाहिँ रहँदैन। तर यो कार्यदलले 245 संशोधन पेस गर्यो भनेर भनियो होइन, तर त्यो जानकारीमा कसरी पाउनु पर्यो त भन्दाखेरि मैले पनि अनि त्यसपछि अब सामान्य नागरिकले पनि कसरी पाउनु पर्यो भन्दा न्युज मिडियामा चाहिँ ल यति विषयमा चाहिँ संशोधनको लागि चाहिँ यो भएछ, अब त्यो विषय अध्ययन गरौँ न त भन्नको लागि चाहिँ कुनै पनि पब्लिक डोमेनमा गभर्मेन्ट डोमेनमा त्यो छैन, त्यो आएको छैन। त्यो नआइसके पछाडि चाहिँ अब के भयो त भन्दाखेरि चाहिँ त्यहीँनिरबाट फाटो आउन सुरु भयो कि के विषयमा संशोधन भयो भन्ने कुरा जानकारी छैन। भनेपछि संशोधन यो विषयमा हुँदैछ भन्ने कुरा चाहिँ पब्लिक डिस्कोर्समा चाहिँ एफिसियन्ट रूपमा सशक्त रूपमा चाहिँ जानुपर्ने हो, त्यो कुरा चाहिँ त्यहाँनिर चाहिँ चुकेको अवस्था।
2: सरकारले जसरी बहस सुरु गरेका छ त्यो बहस चाहिँ प्रभावकारी हुन सकेका छैन,
3: बहस सुरु गर्नुलाई चाहिँ एउटा क्वेशन ढङ्गको रूपमा लिन सकिन्छ होइन, तर जुन तरिकाले चाहिँ गरियो होइन त्यो विषय चाहिँ त्यति प्रभावकारी चाहिँ रहेन भन्ने चाहिँ मेरो बुझाइ।
2: अब विषय अनुसार जाउँ, तपाईँलाई अघि भर्खर भनिहाल्नुभयो जस्तो धेरैले गु गरेको एउटा शासकीय स्वरूप चाहिँ परिवर्तन गर्नुपर्छ, संविधान संशोधन गर्ने भन्ने कुरा चाहिँ यो नवयुवाको आन्दोलनमा पनि उठेको। अब नेपालको राजनीतिक अस्थिरताको समाधानको लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव आएको छ, अब यसको संवैधानिक र राजनीतिक अर्थ चाहिँ के हो, अब यसमा संशोधन यो तरिकाले चाहिँ गर्न सक्ने सम्भावना तपाईँ कतिको देख्नुहुन्छ?
3: होइन, प्रत्यक्ष निर्वाचित कार्यकारीको बहस आइरहेछ किनभने अब जब जब व्यवस्थामा प्रश्न उठ्छ, जब जब व्यवस्थाले चाहिँ डेलिभरी दिन सक्दैन तबसम्म चाहिँ विकल्पहरू खोजी नै रहन्छ। तर पहिलो कुरा के बुझ्नु पर्यो भने यो व्यवस्था साँच्चीकै चाहिँ एक्जस्ट भइसकेको हो कि होइन भन्ने कुरा चाहिँ विचार गर्नु पर्यो।
2: के हो त तपाईँलाई चाहिँ
3: मलाई चाहिँ के लाग्छ भने यो व्यवस्था एक्जस्ट भइसकेको अवस्था छैन होइन। यही प्रावधान यो संविधान जबसम्म एक्जस्ट हुँदैन तबसम्म विकल्प चाहिँ यो संविधान बाहेकको विकल्प चाहिँ नखोजौँ यसैलाई सुधारौँ भन्ने चाहिँ मेरो हो। जस्तै एक्जाम्पलको लागि चाहिँ नेपालको इतिहासमा चाहिँ यो संविधान बमोजिम चाहिँ धारा 76 एकको पनि अभ्यास हुन्छ र भन्ने चाहिँ मिथ्यापूर्ण अवस्था भइसकेको थियो।
2: तर यसपालि भयो
3: भनिसकेपछि त्यो संविधानमा धारा 76 अभ्यास हुन सक्छ भने होइन र दुई तिहाई आएर स्थायित्व पनि हुनसक्छ भने अब हामीले किन चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी भनेर होइन बहस गरौँ विचार विमर्श गर्न पाइन्छ मन्थन गर्न पाइन्छ तर लान्छना यो संविधानका व्यवस्थाहरूप्रति लान्छना लाउनुभन्दा अगाडि चाहिँ यसले डेलिभरी गर्न नसक्ने ल यो चाहिँ अब यो चाहिँ अपाङ्ग हुने अवस्था भयो भने भए पो ल चाहिँ गरौँ भन्न पनि सुहाउँथ्यो होइन। त्यस कारणले यो प्रत्यक्ष निर्वाचित कार्यकारी जस्ता कुराहरूमा चाहिँ म उति साह्रो सहमति जस्तै हेर्नुहोस् न उदाहरणको लागि चाहिँ हामीसँग न्याय परिषद छ। अब न्याय परिषदको संरचनामा विवाद छ, त्यसमा विवाद हुँदै गर्दाखेरिको विवाद भने चाहिँ के हो भने त्यसमा न्याय क्षेत्रका भन्दा राजनीतिक वृत्तका मान्छेहरू बढी भयो भन्ने हुन् होइन। तर न्याय परिषद जस्तो संरचनाले के गरिदिन्छ त भन्दाखेरि चाहिँ नि इन्डियामा चाहिँ कलेजियम सिस्टमको कत्रो विरोध भइरहेछ भनेको न्यायाधीशहरू आफैले चाहिँ सर्वोच्च अदालतका न्यायाधीशहरू आफैले चाहिँ न्यायाधीश छनौट गर्न पाउने पद्धति छ त्यहाँनिर। उनीहरू त्यसलाई चाहिँ न्यायिक परम्पराको रूपमा जुडिसियल कस्टमको रूपमा लिन्छन्। अब हामी सेपरेसन अफ पावर भनेर त्यसलाई चाहिँ चेक एन्ड ब्यालेन्स गर्ने मेकानिजममा छौँ। न्याय परिषदले सिफारिस गर्छ होइन अनि त्यो संवैधानिक परिषद छ हामीसँग भनेको त्यो संरचनामा हो संशोधन गर्नुपर्ने छ। तर त्यो संरचना लाई सही तरिकाले प्रयोग गरियो भने र सधैँ मनसायले प्रयोग गरियो भने कहीँ पनि दूषित आउटकम चाहिँ आउँदैन जस्तो चाहिँ मलाई लाग्छ। त्यस कारणले म के भन्छु भने यो संविधानको व्यवस्थाहरू अझै एक्जस्ट भइसकेको छैन, यसलाई एक्जस्ट हुन दिउँ बरु।
2: हो शासकीय स्वरूपको जुन अहिले यो प्रयोग भइरहेको छ धारा तपाईँले भन्नुभएको 76 यो चाहिँ दुई जन बहुमत प्राप्त दलले सरकार चलाउने र त्यसबाट प्रधानमन्त्री बन्ने जुन यो अहिले प्रयोग भएको छ यो चाहिँ पहिलो पटक भयो होला सायद होइन यो संविधान बनिसके। पहिला चाहिँ दुई तिनबाट भइरहेको थियो प्रधानमन्त्री, अहिले 76 एक अनुसार प्रधानमन्त्री हुन सक्दो रहेछ। धेरैले यो कुरा विश्वास गरेका थिएन नवी युवाको आन्दोलनमा पनि, यो अस्थिरताको कारण चाहिँ यही हो, यो जड चाहिँ यही हो, एक अनुसार त कहिले नबन्ने हो भनेको, तर बन्दो रहेछ अथवा यो प्रणालीबाट पनि बहुमत कुनै एउटा दलको बहुमत आउँदो रहेछ भन्ने कुरो पुष्टि भयो। अब यसको चाहिँ प्रयोग हेरौँ, बल्ल त 4-5 भएको छ होइन, 5 सरकार टिक्छ भन्ने आशा गरौँ, त्यो बेलासम्म यो सफल भयो भने त यो संविधानमा भएको शासकीय स्वरूपको व्यवस्था संशोधन नगर्दा पनि हुने रहेछ।
3: हजुर, यसलाई दुईवटा कुरामा राखेर हेर्नु पर्यो। जस्तै शासकीय स्वरूप संशोधन गर्नु भनेको चाहिँ नयाँ न्यू कन्स्टिट्युसनल अर्डर, सुबोधमान नापितको मुद्दामा पनि भनिएको छ न्यू कन्स्टिट्युसनल अर्डर हो होइन। अब यसमा संविधान संशोधन गर्नका लागि भएका तत्त्वहरू पनि छन्, त्यो तत्त्वहरूलाई विचार गरौँ। तर नयाँ कन्स्टिट्युसनल अर्डरको लागि चाहिँ त्यसलाई संशोधनको दृष्टिले त्यसलाई भेट्दै भेट्दैन, मैले अघि पनि भने त्यो आधारभूत संरचनाले त्यसलाई दिँदा पनि दिँदैन होइन। हो त्यो कारणले गर्दाखेरि चाहिँ जुन मिहिन जस्तो संविधान सफल र असफल हुने भने हामी ठुला ठुला बहस गर्छौँ, तर साना साना छिद्रहरू जुन छ नि, साना साना छिद्रले चाहिँ संविधानलाई चाहिँ सफल बनाउने कि असफल बनाउने भन्ने कुरा चाहिँ निर्धारण गर्ने हो क्या। हो त्यो साना छिद्रहरूलाई अथवा छिद्रहरूलाई चाहिँ होइन लुपहोल्सहरूलाई चाहिँ हामीले विचार गरौँ न, हाम्रो बहसलाई चाहिँ अलिक सूक्ष्म दृष्टिले चाहिँ
2: के हुन्छ।
3: अब त्यसमा चाहिँ मैले मेरा लागि चाहिँ लगभग 6-7 मैले के
2: जस्तो
3: एक्जाम्पलको लागि चाहिँ तपाईँको सुरुवात नै कहाँबाट म गर्छु भन्दाखेरि चाहिँ नि प्रस्तावनाबाट गर्छु। जस्तै प्रस्तावना भनेको जहिले पनि स्पष्ट हुनुपर्छ, अस्पष्ट प्रस्तावनाले चाहिँ किनभने त्यो संविधानको ऐना हो राज्यको ऐना हो, त्यो नै अस्पष्ट भयो भने त्यसको अर्थको अनर्थ हुन जान्छ। जस्तै तपाईँको चाहिँ नि त्यहाँनिर प्रस्तावनामा लेखिएको शब्द हेर्नुहुन्छ भने स्वायत्तता स्वशासन भनेर लेखिएको अवस्था छ। अब यो चाहिँ कस्तो हो भने अलिकति शब्दमै समस्या देख्छु म चाहिँ, अलि उद्वेलित र भ्रामक किसिमका शब्दहरू हुन् किनभने यो भने चाहिँ सेल्फ डिटर्मिनेसनको कुराहरू होइन स्वशासनका कुराहरू, किनभने त्यही सिके राउतको भयले नै के गरियो त भन्दाखेरि नेपालको संविधानको धारा 50 कोअपरेटिभ फेडरलिजम भनेर राखियो। भन्नुको अर्थ के हो भने नेपालको संघीयता भनेको सहकार्यमूलक संघीयता हो, यसमा छुट्टिन पाउने अधिकार हुँदैन। किनभने विश्वको अभ्यास तपाईँले हेर्नुहुन्छ भने संघीयतामा राइट टु सिसिट भनिन्छ, त्यो भनेको छुट्टिन पाउने अधिकार पनि हुन्छ होइन तर संविधानको प्रस्तावनामै के लेखियो त भन्दाखेरि स्वशासन, हुन त कुन आशयले लेखिएको थियो होइन, तर स्वशासन स्वायत्तता जस्ता कुराले चाहिँ यसले चाहिँ यसले यसले फरक अर्थ दिन सक्छ। त्यस कारणले गर्दाखेरि यहाँसम्म पनि विचार गर्नुपर्ने अवस्था छ। जस्तो भीमहरिसिंह आचार्यले पनि के भन्नुभएको थियो भने यहाँ अवधारणागत त्रुटि कस्तो छ भन्नुहुन्छ भने तपाईँको समाजवाद उन्मुख पनि भनिएको छ। हामी हिँडाइ हिँडाइ गर्ने समाजवादमा नपुगुन्जेल हिँडाइ गर्ने होइन, तर एकातिर समाजवाद उन्मुख पनि भनिदिने, समाजवादी ढाँचा हो पनि भनिदिने, अर्कोतिर गएर चाहिँ के भनिदिने त भन्दाखेरि चाहिँ यो चाहिँ पब्लिक प्राइभेट पार्टनरसिप हो पनि भनेर भनिदिने, भनेको यो अवधारणागत त्रुटि चाहिँ हामीले सच्याउनु पर्ने चाहिँ हुन्छ प्रस्तावनाको दृष्टिमा हेर्नुहुन्छ भने। दोस्रो अब दोस्रो भने चाहिँ कस्तो छ भने संविधानको प्रस्तावनामा तपाईँको सामन्ती निरङ्कुश केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले गरेको विभेद र उत्पीडनको अन्त्य गर्दै भनेर भनिएको छ। होला राज संस्थाले गरेको विभेदको विरुद्ध आन्दोलन भएको पनि हो, दलहरू एकीकृत भएर त्यो आन्दोलनलाई सङ्गठित गरेर राजतन्त्रलाई चाहिँ विदा गरेको अवस्था पनि हो, तर त्यो जुन शब्दावली छ त्यसले के देखाउँछ भने अब आउने पुस्तालाई, म पछिको पुस्तालाई चाहिँ त्यो समग्र जुन त्यो 250 वर्षको इतिहास जुन छ त्यो त सिङ्गो अन्यायको इतिहास रहेछ भनेर चाहिँ म्यासेज गइरहेछ क्या। राजा भनेको राज संस्था भनेको उत्पीडन मात्रै गर्थ्यो, विभेद मात्रै गर्थ्यो होइन भन्ने मेसेज चाहिँ गयो क्या। प्रस्तावनाबाट यो मेसेज जानु भनेको चाहिँ राम्रो होइन भन्ने चाहिँ मेरो विचार चाहिँ छ क्या। होइन यसमा मैले भन्न खोजेको राज संस्था ठिक थियो वा बेठिक थियो भन्ने होइन मेरो कुरा, तर जुन
2: त्यो बेला भएको सकारात्मक कुरा र नकारात्मक कुरा दुइटै चाहिँ थियो, त्यो कुरा चाहिँ तपाईँले नकारात्मक कुराहरू आउने गरी प्रस्तावनामा नलेखेको भए हुन्थ्यो भन्ने हजुर। अब अर्को तपाईँले देखेको के छ?
3: अब अर्को भने चाहिँ मैले अघि पनि भनेको थिएँ जस्तो धारा 18 समानताको कुरा जुन छ, अझ त्योभन्दा पहिला त अझ यहाँनिर त्रुटि कहाँनिर छ भने तपाईँको धारा 17 स्वतन्त्रताको हक हो। धारा स्वतन्त्रताको हकमा चाहिँ हामीसँग 6 स्वतन्त्रताहरू छन्, अनि त्यसपछि त्यो हरेक स्वतन्त्रतामा राज्यले अङ्कुश लगाउँदै गर्दाखेरि चाहिँ मनासिब प्रतिबन्ध लगाउनुपर्छ अथवा चाहिँ रिजनेबल रेस्ट्रिक्सन लगाउनुपर्छ भनेर चाहिँ भनिन्छ। तर गएर तपाईँको 6 स्वतन्त्रता जुन छ होइन त्यो चाहिँ पेसा व्यवसाय रोजगार गर्न पाउने कुरा, त्यहाँ चाहिँ के लेखिन्छ त्यो प्रतिबन्धात्मक वाक्यांशमा? हरेक प्रतिबन्धात्मक वाक्यांशमा चाहिँ राज्यले यदि ऐन लगाएर अङ्कुश लगाउने हो भने त्यसमा मनासिब प्रतिबन्ध हुनुपर्छ, रिजनेबली यो कारणले गर्दाखेरि चाहिँ तिमीले तिम्रो स्वतन्त्रता एक्सर्साइज गर्न पाएनौ भनेर भन्न पाउँछ। तर तपाईँको 6 मैले पेसा व्यवसाय रोजगार गर्ने कुरामा चाहिँ के भनिदियो त भन्दाखेरि चाहिँ त्यहाँ मनासिब प्रतिबन्ध भन्ने कुरा नै लेखिदिएन, राज्यले प्रतिबन्ध गर्न पाउँछ मात्रै भनेर लेखिदियो। अब त्यो छापाखानाको त्रुटि हो कि त्यहाँ चाहिँ अब इच्छित रूपमा नलेखेको हो कि अब त्यो अनिच्छित हो कि जे भए पनि त्यहाँ चाहिँ एउटा मनासिब प्रतिबन्ध भन्ने शब्द नलेख्नुले मात्रै पनि भोलिको दिनमा गएर न्यायिक पुनरावलोकन हुँदै गर्दा त्यसले फरक अर्थ राख्न सक्छ भने त्यसमा पनि हामीले चाहिँ विचार गर्नुपर्ने हुन्छ
2: हजुर होइन। अब कुशल गैरेजी तपाईँ संवैधानिक कानुनका जानकार, कानुनका अध्येता हुनुहुन्छ, नवयुवा हुनुहुन्छ, आज हामी संविधानको 1 दशक पुरा भएको अवसरमा नवयुवाको आँखाबाट संविधानमा भएको व्यवस्था र अब संविधान संशोधन गर्दाखेरि ख्याल गर्नुपर्ने कुरामा केन्द्रित रहेर कुरा गरिरहेका छौँ। तपाईँले अघि यो शासकीय स्वरूपको कुरा गर्दाखेरि शासकीय स्वरूप अहिले जस्तो छ यसमा संशोधन नगर्दा पनि हुन्छ भनेर तपाईँले भन्नुभयो। अब हामी अरू व्यवस्था जस्तो संविधान संशोधन गर्दाखेरि चाहिँ अब ख्याल गर्नुपर्ने कुरा जस्तो संघीयता र स्थानीय सरकारको कुरामा अलिकति जाउँ न, जस्तो संघीयता खारेज गर्नुपर्छ भन्ने बहस पनि सुनिन्छ। अब तपाईँलाई चाहिँ यसमा चाहिँ संघीय लाई कसरी अझै व्यवस्थित बनाउनु पर्छ संविधानमा भएको व्यवस्थालाई?
3: अब यसमा चाहिँ कस्तो छ भन्दाखेरि हामीसँग लोकल लेभल अफ गभर्नेन्स पहिला पनि थियो है, हामीसँग लोकल लेभल अफ गभर्नेन्स पहिला पनि थियो, उनीहरूलाई अधिकार प्रत्यायोजन गरिएको थियो होइन, भनेको उनीहरूले स्वतन्त्र रूपमा कानुन बनाउन सक्ने, बजेट बनाउन सक्ने अधिकार राख्दैन थिए, फरक कुरा भयो, तर उनीहरूलाई डेलिगेसन अफ अथोरिटी चाहिँ सङ्घले गरेको अवस्था भने चाहिँ थियो। तर अब यो संघीयताको सन्दर्भमा हाम्रो संघीयताको आधारभूत संरचना, मैले अघि जुन भने नि हाम्रो संघीयताको आधारभूत संरचना भनेको नै प्रदेशको संरचना हो होइन, जुन हामी सहभागितामूलक कुरा गर्दैछौँ होइन अथवा चाहिँ समानुपातिक प्रतिनिधित्वको कुरा गर्दैछौँ, त्यो सबै जिम्मेवारी सङ्घले बोक्या होइन क्या, त्यो जिम्मेवारी प्रदेशले पनि बोकेको छ। भनेको हामीले जुन प्रोपोर्सनल रिप्रेजेन्टेसनको कुरा गरिरहेछौँ त्यसमा चाहिँ प्रदेशमा प्रोपोर्सनल रिप्रेजेन्टेसन हुनु पनि राज्यको सफलता हो भनेर चाहिँ हामीले बुझ्नु पर्यो होइन, यसमा अझै पनि त्यही सङ्घको मानसिकता राखेर चाहिँ हुँदैन। अब सफल संहितालाई कसरी बनाउने भन्दाखेरि चाहिँ संहिताको चुनौतीको कुरा गर्दै गर्दाखेरि चाहिँ तिनवटा चुनौती भन्छु
2: हजुर
3: होइन, एउटा भने चाहिँ सामाजिक चुनौती नै भयो, सामाजिक सांस्कृतिक चुनौती नै भयो होइन, जस्तो प्रदेशलाई हामीले कुन आधारमा चिन्नुपर्छ भन्दाखेरि चाहिँ त्यो समुदाय त्यो त्यो त्यो भूगोलमा भएको जुन पहिचान छ अथवा त्यो भूगोलमा भएको जुन संस्कृति छ त्यो संस्कृतिले चाहिँ प्रदेश चाहिँ चिनिनु पर्यो भन्नुको अर्थ त्यहाँ भएका अल्पसंख्यकलाई चाहिँ बाहेक गर्ने भन्ने चाहिँ होइन तर प्रदेशको अवधारणा सामाजिक रूपमा चाहिँ के हुनु पर्यो भने सामाजिक रूपमा यो प्रदेशको विशेषता यो हो सांस्कृतिक रूपमा यो र हामीले यो प्रदेशलाई चाहिँ यसरी चिन्छौँ भन्ने कुरा चाहिँ हामीले त्यहाँबाट बुझ्नुपर्ने हुन्छ पहिलो कुरा भयो जुन हाम्रो लागि चुनौती भयो एउटा प्रदेशको नामाकरण गर्नको लागि पनि हामीले 4-5 वर्ष कुर्नुपर्ने अवस्था थियो होइन के गर्ने कसो गर्ने भन्ने विषयमा दोस्रो भने प्रशासनिक चुनौती भयो प्रशासनिक चुनौती भनेको चाहिँ कस्तो हो त भन्दाखेरि चाहिँ यो चाहिँ निजामतीको चुनौती भयो होइन भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ नि यो समायोजनको विषयमा जुन चुनौती आइरहेको छ कर्मचारी समायोजनको विषयमा त्यो दोस्रो चुनौती भयो भने तेस्रो सबैभन्दा महत्त्वपूर्ण भनेको चाहिँ यो वित्तीय संहिताको पाटो होइन जस्तो यो फिस्कल फेडरलिजममा अहिलेसम्म नेपालमा

0: दोहोरिएको छ, सबै चिजमा सङ्घले हात हाल्नुपर्छ भन्ने छैन, होइन, भनेको प्रदेशले गर्न सक्ने र प्रदेशको आय आर्जन हुन सक्ने क्षमता भएका जति पनि विषयवस्तुहरू छन् त्यो चिज चाहिँ प्रदेशको एकलौटी अधिकारमा राखिदिने हो क्या, होइन, त्यो राखिदिइसके पछाडि चाहिँ प्रदेशले त्यसबाट आय आर्जन गर्न सक्छ र त्यहाँबाट चाहिँ ऊ चाहिँ समृद्ध हुनसक्छ। हरेक प्रदेशको आफ्नो सम्भाव्यता छ, त्यो सम्भाव्यता अनुसारको चाहिँ उनीहरूले काम गर्न पाउने एउटा एकलौटी अधिकारको वातावरण चाहिँ सृजना हुनुपर्छ भन्ने चाहिँ रह्यो।
1: हो, अब यसमा अझै पालिका पनि जोड्ने हो भने प्रदेश र पालिकालाई अधिकार र स्रोत सम्पन्न बनाउन चाहिँ संविधानमै के कस्ता सुधार आवश्यक देख्नुहुन्छ तपाईँ?
0: अब पालिकाको सन्दर्भमा हेर्ने हो भने पालिका त मलाई जहाँसम्म लाग्छ पालिकाले प्रशासनिक रूपमा गर्नुपर्ने काम पनि उसले गरिरहेछ, किनभने तपाईँको चाहिँ यहाँ सत्ता समीकरणले पनि छुँदैन, होइन, यसमा चाहिँ तपाईँको अस्थिरता भन्ने कुरा पनि आउँदैन, यसमा न महाभियोग भन्ने कुरा आउँछ न अविश्वासको प्रस्ताव भन्ने कुरा आउँछ। त्यो भइसके पछाडि स्थानीय सरकारलाई त असफल हुने छुट्टै छैन, होइन, भनेको स्थानीय सरकारले त्यही अनुसारले काम गरि पनि रहेको छ। स्थानीय सरकारले चाहिँ विभिन्न कानुनहरू बनाउने कुरामा चाहिँ प्रशस्त कानुनहरू बनाइरहेछन्, होइन, त्यस पछाडि चाहिँ गएर तपाईँको नीतिगत कुरामा प्रशस्त रूपमा काम भइरहेको छ। स्थानीय तहले चाहिँ गरी स्थानीय तहले सेवा प्रवाह गर्ने कुरामा पनि उति साह्रो गुनासो छ जस्तो मलाई लाग्दैन, भनेको स्थानीय तहले जे गरिरहेछ जुन गतिमा ऊ गइरहेछ ऊ त्यो ठिक छ, तर प्रदेशको सन्दर्भमा चाहिँ समस्या आइरहेको भएरै प्रदेश खारेज गरौँ भन्ने जस्ता कुराहरू आइरहने हो। त्यसैले प्रदेशलाई अधिकार सम्पन्न चाहिँ बनाउनु पर्छ।
1: हो, अब त्यो प्रदेशको संख्या घटाउने कुराहरू पनि आइरहेछ, होइन, प्रदेश संख्या घटाउनु भनेर चाहिँ तपाईँलाई लागेको संवैधानिक सुधारको विषय हो कि राजनीतिक पुनर्संरचनाको विषय हो?
0: यो राजनैतिक पुनर्संरचनाको विषय नै हो, किनभने प्रदेशको सङ्ख्या कति राख्ने भन्ने कुरामा यसको आफ्नै इतिहास पनि छ, होइन, भनेको तपाईँको चाहिँ 14 10 हुँदै यो चाहिँ 7 सङ्कुचित भएको अवस्था हो, होइन, भनेको अब यसलाई 7 5 बनाएर 7 बनाएर त 7 बनाएर चाहिँ समाधान हुँदैन, होइन, यसमा चाहिँ के गर्नुपर्छ भने मैले अघि भने जस्तै प्रदेशलाई चाहिँ सांस्कृतिक रूपमा सम्पन्न बनाऊ, सामाजिक रूपमा सम्पन्न बनाऊ, प्रदेशको पहिचानको एउटा बाटो तय गरौँ र प्रदेशलाई चाहिँ वित्तीय रूपमा चाहिँ सबल बनायो भने चाहिँ यहाँनिर चाहिँ त्यति साह्रो समस्या हामीले पुनर्संरचनाको कुरा गर्नुपर्छ जस्तो मलाई लाग्दैन।
1: यो जिल्ला समन्वय समिति खारेज गर्ने कुराहरू पनि आइरहेको छ, तपाईँलाई के लाग्छ यो चाहिँ?
0: जिल्ला समन्वय समितिको कुरा गर्दै गर्दाखेरिको अवस्थामा अब जिल्ला समन्वय समिति भनेको जिल्ला सभाबाट यस्तो छ क्या, तपाईँको स्थानीय तहमा चाहिँ के छ भने एकदमै धेरै इन्टरमिङ्गल भएको अवस्था छ, होइन, भनेको एउटै जस्तो जिल्ला सभाको प्रमुख उपप्रमुख, जिल्ला समन्वय समितिको पनि उपप्रमुख प्रमुख, होइन, भनेको चाहिँ
1: प्रमुख जिल्ला अधिकारीकै कुरा गर्नुहोस्, होइन, अब संविधान अनुसार त प्रमुख जिल्ला अधिकारी त जिल्लाको भन्दा पनि त्यहाँ त कि प्रदेश कि पालिकाबाट हेर्न पर्ने हो, होइन,
0: हजुर हजुर,
1: धेरै कुराहरू यसमा पनि सुधार्नुपर्नेछ।
0: तर जिल्ला समन्वय समितिलाई खारेज गर्ने भन्दा पनि जिल्ला समन्वय समितिलाई चाहिँ प्रदेश र स्थानीय तहको समन्वयकारी भूमिकामा त्यसलाई सबल बनाउने चाहिँ हो क्या, होइन, त्यसलाई फाल्नुपर्छ भन्ने चाहिँ हुँदैन।
1: कुशल गैरेजी, तपाईँले अब यो संहिताको र यो विषयमा पनि प्रश्न पार्नुभयो, संविधान संशोधन गर्दाखेरि केही कुरामा ख्याल गर्ने भनेर। अब यो निर्वाचन प्रणाली सबैभन्दा धेरै अझ नवयुवाहरूले चाहिँ खोजेको चाहिँ, होइन, निर्वाचन प्रणालीको कुरा हामीले अघि नै शासकीय स्वरूपको कुरा गऱ्यौँ,
0: हजुर,
1: त्यसमा परिवर्तन गर्नु न आवश्यक छैन भनेर तपाईँले भन्नुभयो। अब यो निर्वाचन प्रणालीको कुरा गरेर जस्तो सांसद मन्त्री बन्न नहुने, सांसदलाई चाहिँ विशुद्ध विधायकी भूमिकामा राख्ने प्रस्ताव आएको छ, अब यसमा चाहिँ तपाईँलाई के लाग्छ, के गर्नुपर्छ?
0: अब सांसदलाई मन्त्री हुन नदिने व्यवस्था भनेको यो हाम्रो संसदीय व्यवस्थाभन्दा बाहिरको कुरा हो, होइन, भनेको हामी यदि संसदीय व्यवस्था गरिरहेछौँ अथवा संसदीय पार्लियामेन्ट्री डेमोक्रेसीलाई फलो गरिरहेछौँ भने यहाँ के छ त भन्दाखेरि चाहिँ एक्जिक्युटिभ र लेजिस्लेचर जोडिएका हुन्छन्, एक्जिक्युटिभको फर्मेसन लेजिस्लेचरबाट नै हुने हो। तर यो सन्दर्भमा हामीले कुरा गर्दै गर्दाखेरि चाहिँ हामीलाई कसरी बुझ्नु पऱ्यो भने एक्जिक्युटिभ अथवा चाहिँ यो कार्यपालिका जुन छ व्यवस्थापिकाप्रति उत्तरदायी चाहिँ भइरहने हो, होइन, जस्तो अहिले फेरि पनि सङ्घको सुविधा कहाँबाट आउँछ भन्दाखेरि चाहिँ सम्माननीय प्रधानमन्त्रीज्यू चाहिँ संसदमा गएर सम्बोधन नगरिदिँदै गर्दाखेरिको अवस्थामा चाहिँ अझै यस्ता किसिमका सङ्घका सुविधाहरू चाहिँ बढी आउने हुन्छ क्या, भनेको जुन कार्यपालिका छ कार्यपालिका व्यवस्थापिकाप्रति उत्तरदायी भइदिने हो भने यो विषय पनि यो विषयमा उत्पन्न हुने शङ्काहरू पनि कम हुँदै नै जान्छ भन्ने चाहिँ मलाई लाग्छ। त्यस कारणले अब सांसद भइसके पछाडि त्यही सांसदहरूबाट चाहिँ जो चाहिँ बहुमत प्राप्त दल छ त्यहाँबाट बन्ने जुन मन्त्रीहरू जुन छन् त्यसमा त्यस्तो साह्रो समस्या छ जस्तो चाहिँ मलाई लाग्दैन।
1: अब अहिले भइरहेको यो मिश्रित निर्वाचन प्रणालीको चाहिँ सबैभन्दा ठुलो उपलब्धि के हो, मुख्य चुनौती के हो, तपाईँलाई के लाग्छ?
0: मिश्रित कुरा गर्दै गर्दा अब यहाँनिर चाहिँ कस्तो हुन्छ भने तपाईँको जस्तो यो प्रत्यक्ष निर्वाचन भयो त्यस पछाडि चाहिँ गएर समानुपातिक, अब प्रत्यक्षको सन्दर्भमा त यो चाहिँ प्रत्यक्ष निर्वाचनमा होमिनका लागि अब यो फेरि पनि व्यावहारिक चुनौती हो भन्नाले चाहिँ एउटा सामान्य नागरिकलाई पनि चुनावमा उठ्न पाउने अधिकार दिइएको छ अथवा निर्वाचनमा होमिन पाउने अधिकार दिइएको छ तर

0: के उसले सम्पूर्ण त्यो साँठगाँठका कुराहरूदेखि लिएर होइन त्यस पछाडि चाहिँ उद्योगपतिहरूसँग गर्नुपर्ने लबिङका कुराहरूदेखि लिएर उसले त्यो के त्यो खर्च धान्न सक्छ त सक्दैन होइन भनेको त्यो राख्न राखिएको छ तर एउटा सामान्य नागरिक चाहिँ म चाहिँ निर्वाचनमा होमिन्छु भन्न उसले पाउँदैन उसले प्रयोग गर्ने सम्प्रभुताको एउटा मात्रै माध्यम भनेको के हो भने उसले मत दिने नै हो होइन अब त्यो मत दिने कुरा भयो एउटा प्रत्यक्ष निर्वाचनको कुरामा चाहिँ त्यो त्यो त्यो विषय भनेको चाहिँ एउटा सामान्य नागरिकको लागि चाहिँ त्यो एकदमै दूरको कुरा रह्यो होइन समानुपातिक प्रणालीको कुरा गर्दै गर्दाखेरिको अवस्थामा चाहिँ समानुपातिक प्रणालीको आशय ठिक छ होइन यसमा के भन्छ तपाईँको जुन वर्ग जुन समुदायको लागि चाहिँ उकास्नका लागि र संसदमा प्रतिनिधित्व गराउनका लागि यो ल्याइएको हो त्यसको आशय ठिक छ तर फेरि पनि त्यहाँ चाहिँ जब तर्मारा वर्गको हावी हुन्छ अथवा जुन क्रिमी लेयर्स हुन्छ होइन त्यो वर्गको हावी भइसके पछाडि चाहिँ त्यहाँनिरबाट चाहिँ समस्या उत्पन्न हुन्छ किनभने जस्तो आरजु देउवा चाहिँ समानुपातिक प्रणालीबाट आउनुपर्ने उहाँ योग्य हुनुहुन्छ होइन उहाँ प्रत्यक्ष लड्नका लागि पनि योग्य हुनुहुन्छ भने उहाँ चाहिँ महिला भएकै कारणले गर्दाखेरि समानुपातिकमा हुनुपर्छ भन्ने होइन मैले भने नि अघि तपाईँलाई इन्टरसेक्सनालिटीको कुरा जुन छ त्यहाँ चाहिँ जुन समुदायलाई चाहिँ ट्रेन गर्नुपर्ने छ त्यो राज्यले ट्रेन गरेको छ
1: र त्यो तपाईँले दिएको उदाहरण यो पहिला पनि जस्तै अहिले पनि त्यस्तो खालको प्रश्नहरू आएको छ समानुपातिक प्रतिनिधित्वमा अब राष्ट्रिय स्वतन्त्र पार्टीले नै समानुपातिक बनाएको व्यक्तिहरूको बारेमा पनि प्रश्न उठेको छ तपाईँले भनिहाल्नुभयो तपाईँलाई चाहिँ त्यसो भए कुशल गैरेजी समानुपातिक प्रतिनिधित्वलाई अझै बलियो बनाउने खाँचो हो कि प्रत्यक्ष निर्वाचनलाई विस्तार गर्ने तपाईँलाई चाहिँ के लाग्छ यसमा
0: यसमा विस्तार र सङ्कुचनको कुरा भन्दा पनि तपाईँको चाहिँ नि अब वस्तु उठाएछ नि त पूर्ण समानुपातिक गरौँ भन्ने कुरा चाहिँ होइन पूर्ण समानुपातिक त समाधान हुँदैन भएन यो त जनताबाट अझै टाढा राख्ने कुरा भयो होइन भने सबैलाई उकास्नुपर्छ भन्ने जरुरी त होइन नि त पूर्ण समानुपातिकले त त्यो आशय बोकेकै छैन नि त होइन पूर्ण समानुपातिक गरेर प्रत्यक्ष अधिकार खोज्ने भन्ने कुरा पनि रहँदैन प्रत्यक्ष निर्वाचनको सन्दर्भमा चाहिँ तपाईँको चाहिँ त्यो जुन विद्यमान व्यवस्था छ त्यो ठिक छ तर समानुपातिकको सन्दर्भमा चाहिँ यो जुन किसिमले चाहिँ राजनैतिक दलले गर्ने दुरुपयोग जुन छ अथवा दूषित प्रयोग जुन छ त्यो दूषित प्रयोग चाहिँ कम हुनुपर्छ भन्ने कुरा चाहिँ हो
1: त्यो अनुसार संविधानमा संशोधन गर्दा त्यो कुरालाई पनि ख्याल गर्नु पर्यो भन्ने तपाईँलाई लाग्छ कुशल गैरेजी तपाईँ नवयुवाको प्रतिनिधित्व गर्नुहुन्छ संवैधानिक कानुनका जानकार हुनुहुन्छ कानुनका अध्येता हुनुहुन्छ हामी तपाईँसँग संविधानको एक दशक र संविधान संशोधनको बहसमा केन्द्रित रहेर कुरा गरिरहेका छौँ हामी अन्त्यमा नै आइपुगेका छौँ अब तपाईँ युवा भएको नाताले धेरै युवाहरूले चाहिँ अहिले उठाउँदै आएको कुरा नो भोट राइट टु रिकल अनि विदेशमा रहेका नेपालीको मताधिकार अब यस्ता विषय चाहिँ संविधान संशोधनमा कतिको समेटिनु पर्ने खाँचो देख्नुहुन्छ तपाईँ
0: अब यसमा चाहिँ मैले पटक पटक के भन्छु भन्दाखेरि चाहिँ यसो संविधान पल्ट्याएर हेर्ने हो भने नागरिकको सामान्य नागरिकको विचारको सुनवाई हुने माध्यम के छ भनेर यसो एउटा कुनै नजिकैको धारा खोज्ने हो भने त्यो भेट्न मुस्किल छ त्यो भने चाहिँ एउटा भने त्यही निर्वाचन देऊ निर्वाचन भोट देऊ मत देऊ भन्ने हो अर्को भने चाहिँ धारा 275 जुन यो जनमत सङ्ग्रहको कुरा छ नागरिकलाई सुन्ने दुईवटा धारा भने चाहिँ यति मात्रै नै हो होइन भने होइन विस्तारीकरण गरौँ न नागरिकको सुनवाईको क्षेत्रलाई चाहिँ विस्तारीकरण गरौँ भन्ने कुरा चाहिँ मेरो हो क्या होइन जस्तो चाहिँ यो नो भोटको कुरा जुन तपाईँले गर्नुभयो अब यो नो भोटको कुरा प्रसङ्ग उठिरहेछ निर्वाचन एकीकृत गर्ने कानुनमा पनि यसको यो ड्राफ्टमा मस्यौदामा यो कुराहरू राखिरहेको छ यसमा नो भोट प्रयोग गर्नका लागि एउटा निश्चित स्ट्यान्डर्ड्स थ्रेस होल्ड्सहरू भन्नाले अब नो भोट प्रयोग गर्दै गर्दाखेरि पनि त अस्थिरता आउन सक्ने सम्भावना त रहन्छ नि त होइन र होइन भनेको यसको प्रयोगको सीमाहरू बन्देजहरू र यसलाई चाहिँ सही तरिकाले प्रयोग गर्ने हो भने नो भोट चाहिँ ठिक हो जस्तो चाहिँ मलाई लाग्छ किनभने होइन तपाईँले जसलाई चाहिँ प्रमुखमा राख्नुपर्ने हो उसको विचार नै उसको उसलाई नै सन्तुष्ट बनाउन सक्नु भएको छैन भने चाहिँ तपाईँको चाहिँ व्यवस्था त्यस पछाडि चाहिँ असफल हुने हो होइन त्यस कारणले यो जनतासँग नजिक हुने र जनतासँग जोड्ने जति पनि व्यवस्थाहरू छन् त्यसमा चाहिँ विचार गर्नुपर्छ
1: हो हजुर अब समग्रमा भन्दाखेरि चाहिँ संविधान संशोधनमा को बहसमा अहिले देखिएको सबैभन्दा ठुलो चुनौती के देख्नुहुन्छ तपाईँ जस्तो विषयवस्तुमा मतभेद राजनीतिक सहमतिको अभाव कि संशोधनको प्रक्रियामाथिको चाहिँ अविश्वास अहिलेको चुनौती
0: अब यसमा संशोधन प्रक्रियामाथिको अविश्वास भन्न त मिल्दैन होइन भनेको यसको एउटा निश्चित कार्यविधि छ यसमा गर्ने इच्छा हुने हो भने यो संशोधन मैले के भन्छु यसमा पटक पटक भन्दाखेरि चाहिँ यो पोलिटिकल विल चाहिँ हुनु पर्यो होइन. संविधान संशोधनको नाममा नेपाली नागरिकहरू ठगिएका छन् पहिलो कुरो चाहिँ 2072 चाहिँ होइन. भने चाहिँ तपाईँको चाहिँ दुई दल मिल्छन् होइन, भने
1: सहमति गर्छन्
0: होइन, सहमति गर्छन् भन्छन् के भन्दाखेरि चाहिँ नि हामी संविधानको संशोधन गर्छौँ भनेर भन्छन्. अब संविधानको संशोधन गर्छु भनेर बनेको जुन त्यो एक ढिक्का छ होइन, त्यो एक ढिक्काले के गर्छ त भन्दाखेरि माथि जान्छ, फेरि पनि त्यही कुरा दोहोरिन्छ, त्यही सत्ता समीकरणको खेल दोहोरिन्छ. भनेको संशोधनको मामिलामा चाहिँ के भयो त भन्दाखेरि चाहिँ नि यो राजनैतिक इच्छा नभएकै कारणले गर्दाखेरि चाहिँ यो चाहिँ ओझेलमा चाहिँ परेको हो. यसमा प्रक्रियामाथिको अविश्वास भन्ने कुरा चाहिँ रहँदैन, किनभने मैले फेरि पनि भने यो राष्ट्रिय सहमतिको विषय पेचिलो प्रक्रियाहरू हुन्छ, त्यो पेचिलो प्रक्रियालाई स्वीकार गर्नुपर्छ, एउटा साधारण ऐन निर्माणको जस्तो विषय होइन. तर यहाँनिर चाहिँ के भयो त प्रब्लम कहाँनिर आयो भन्दा फेरि पनि त्यही पोलिटिकल विल, राजनैतिक इच्छा शक्तिको सन्दर्भमा चाहिँ जुन मतभेदहरू आयो, जनतालाई भनियो, जनतालाई चित्त थमथमाउनुको लागि हामी संविधान संशोधन गर्छौँ भनेर भनियो. अब कुनै समय यो नेसनल यो जुन तपाईँको चाहिँ कोर्ट अफ आर्म्समा चेन्ज गरियो नि होइन, भने चाहिँ केपी शर्मा ओलीज्यूले गर्नुभएको जुन संशोधन छ त्यसले के भयो भने यो राष्ट्रियताको भावनालाई चाहिँ जागृत गराइदियो होइन. तर त्यो जागृत भावनामा अरू चिजहरू जुन छिद्रहरू जुन छन् त्यसमा त्यो पनि ओझेलमा चाहिँ गयो, जुन विषयहरूमा चाहिँ सुनवाई हुनुपर्ने थियो जस्तो चाहिँ मलाई लाग्छ. जस्तै उदाहरणको लागि हेर्नुहोस् त, संविधान संशोधनको कुरा आइरहेछ, यो अख्तियारको कुरामा होइन, अख्तियारको कुरामा चाहिँ मैले देखेको प्याटर्न तपाईँको के छ भन्दाखेरि चाहिँ नि जो जुन जुन जुन शक्ति केन्द्र चाहिँ छ उसको यो सुविधामा चाहिँ के गर्छ भने उसले प्रावधानहरू राख्ने गर्छ. जस्तै उदाहरणको लागि चाहिँ 2047 सालको संविधानमा राज संस्थामाथि प्रश्न उठाउन पाइँदैन भनेर भनियो, किनभने त्यति बेलाको शक्ति केन्द्र ऊ थियो, उसले आफूलाई बाहेक गर्यो कि. अब हेर्नुहोस् यो आलोचना हुने गर्छ नि त होइन, एउटा राजा फालेर यति राजा ल्यायो भनेर भनिन्छ नि त. यो कुरा कहाँनिर चाहिँ भनौँ यो चाहिँ हो कि भने जस्तो हो, इट मेक्स सेन्स भने जस्तो लाग्छ.
1: अन्त्यमा कुशल गैरी चाहिँ तपाईँले जस्तो भन्नु खोजेको कुरोमै अब जोडौँ, अन्त्यमा हामी जाँदा जाँदै चाहिँ अब त्यसो हो भने संविधान संशोधन गर्ने हो भने चाहिँ अब कहाँबाट सुरु गर्ने, कसलाई सहभागी गराउने र कुनै कुन कुरालाई चाहिँ कुनै हालतमा नि कमजोर हुन नदिने कसरी गर्ने?
0: अब यसमा चाहिँ फेरि पनि त्यही जुन संविधान संशोधनको जुन मियो सुरु भएको थियो यो कार्यदलको कुरा होइन, यो कार्यदलले चाहिँ सार्वजनिक गर्नुपऱ्यो, 245 कुरा चाहिँ के हो भन्ने कुरा चाहिँ सार्वजनिक सही तरिकाले गर्नु,
1: नागरिक सामु ल्याउनु पऱ्यो.
0: नागरिक सामु ल्याउनको लागि चाहिँ यसमा अब स्थानीय तहको सहयोग लिने हो कि कसरी गर्ने हो त्यो विषयमा चाहिँ अब यो सञ्चार माध्यमको सहयोग त्यसमा अपरिहार्य नै हुन्छ होइन. यसमा चाहिँ सञ्चार माध्यम चाहिँ मलाई चाहिँ के लाग्छ भने यसमा चाहिँ अलिक पोजिटिभ हुनुपर्छ, सकारात्मक हुनुपर्छ होइन. त्यसलाई चाहिँ नेगेटिभली त्यसलाई पोर्ट्रे गर्नुभन्दा पनि यस्तो यस्तो चिजहरू आएको छ, यो सरकारले यस्तो गर्यो भन्नुभन्दा पनि यो सरकारले यस्तो चिजहरू ल्याएको छ यो भनेर सकारात्मक मेसेज जाने किसिमको सञ्चार प्रवाह गर्नु पर्यो होइन. त्यस पछाडि चाहिँ अर्को भनेको यो विज्ञ विषय विज्ञहरूसँग पनि राम्रोसँग नै यसमा के गर्नुपर्छ भन्दा गोतो लिनुपर्छ, किनभने विषय विज्ञसँग बस्यो भने म त अध्येता हुँ र त मलाई थाहा छ यसको आधारभूत संरचना यो हो भन्ने विषय, भने विज्ञहरूले भनेको विषयको सुनवाई चाहिँ हुनुपर्छ. हामीसँग नामुद संविधानविदहरू हुनुहुन्छ, उहाँहरूको चाहिँ सुनवाई गरिनुपर्छ. र अर्को भनेको चाहिँ यस सँग सम्बन्धी यो जुन सेक्टर वाइज स्टेक होल्डर जो हुनुहुन्छ, हिताधिकारीहरू हुनुहुन्छ, उहाँहरूलाई पनि लिएर त्यसपछि चाहिँ मेन चिज भनेको चाहिँ यसमा राष्ट्रिय स्तरीय चाहिँ के गर्नु पऱ्यो भन्दा कन्स्टिट्युसनल डिस्कोर्स चाहिँ चलाउनु पऱ्यो भन्ने चाहिँ मलाई लाग्छ. यसरी चाहिँ एउटा कम्प्लिट सर्कल चाहिँ पुरा हुन्छ यसरी.
1: तपाईँहरू जस्ता नवयुवाहरूको राय, भूमिका, सहयोग चाहिँ यसमा कतिको महत्त्वपूर्ण हुन्छ?
0: अब यसमा चाहिँ हुने नै भयो, किनभने अब हामीलाई सबै कुरा थाहा हुन्छ भन्ने पनि होइन, तर हामी अध्ययन गर्न चाहन्छौँ भन्ने कुरा सत्य हो. र हामीले जब कुनै संशोधन प्रस्ताव हुन्छ त्यो संशोधनमा हामीले अध्ययन गरेर होइन यो विषयमा चाहिँ यो किसिमको जोखिम आउन सक्छ, यो किसिमको चुनौती छ भनेर भन्नको लागि त हामी जस्ता विद्यार्थीहरूको सहयोग भनौँ अथवा सहकार्य भनौँ होइन,
1: यो त माग पनि हुन्छ, सुझाव पनि हुन्छ होइन, सडकमा उठिरहेका कुराहरूलाई पनि सम्बोधन गर्ने नवयुवाका प्रतिनिधिहरूसँग पनि साथ सहयोग राय सुझाव लिने काम चाहिँ गर्नुपर्छ,
0: यो अपरिहार्य छ, प्रमुख हुन्छ त्यो चाहिँ.
1: हुन्छ कुशल गैरीजी, तपाईँको यो महत्त्वपूर्ण विचार समयको लागि धेरै धेरै धन्यवाद.
0: धन्यवाद सर.
1: उहाँ हुनुहुन्थ्यो संवैधानिक कानुनका जानकार तथा कानुनका अध्येता कुशल गैरे। आजको कार्यक्रममा हामीले संविधानको 10 वर्ष र संविधान संशोधनको बहसबारे कुरा गर्यौँ। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे र पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
0: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333, 493-555।

0: जोडीको लागि बाली टुर युरो पेन्ट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
3: मद्यपान र धुम्रपान सेवन नगरौ।
4: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर साहब।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
9: ए हो र?
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.
13: शुभ प्रभात गुरु आमा।
6: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
13: वैदेशिक रोजगारीको विषयमा गुरु आमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा।
6: हो, अरू भन त।
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
4: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
17: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
18: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
19: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
20: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
21: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
22: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: तपाईँ मेरो साथीको गर्लफ्रेन्ड होइन?
1: चिन्नुहुन्छ मलाई?
0: चिन्छु नि, किन नचिन्नु।
1: सुन्नुहोस् त
0: हजुर,
1: म यो गाउँमा छु भनेर उसलाई नभन्नु होला है।
0: ल ल, म भन्छु।
1: हस् नमस्कार।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
11: केही भएन मिस,
12: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
13: हुन्छ मिस।
14: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
17: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
16: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
17: खै के गर्ने गर्ने दिदी।
18: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
19: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
19: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
19: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
19: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
19: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
19: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
19: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
14: हजुर, रेडियोले त भनिरहन्छ नि अहिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
13: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
14: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
15: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
16: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौँ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: ए के भयो? केको हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर, हेलो,
15: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी, लु
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर,
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के के भने रहेछ? के हो के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
19: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
20: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
21: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
25: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
24: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
25: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
24: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
25: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
26: लो, किन नि? के भयो, सन्चो भएन?
19: होइन, यतिकै जानै मन लागेन।
26: यतिकै पनि हुन्छ?
19: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
26: ए, कुरा त्यस्तो पो? ल हिँडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
27: नमस्ते, कति कामले पाल्नु भयो?
26: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
27: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
19: हस् म्याडम।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
28: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
1: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
2: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
3: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
24: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
25: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
24: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाइ र उपचारमा ध्यान पुर्याउँ।
25: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
24: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
25: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्कार स्वयंसेविका दिदी।
18: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
18: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
18: हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
18: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
27: 3 दिन भयो।
8: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
27: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
8: आ, जेसुकै भन, म छौन्जेल चाहिँ 4 दिन।

0: मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
1: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
2: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए बाबु, अँध्यारो छ,

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौँ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौँ र कानुनी कारबाही गरौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
12: ले देख्नु भएन, औषधि हालेको
11: लौ न, शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
12: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
11: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ, तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
12: हजुर,
11: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
12: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
11: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
12: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
11: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ, यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
12: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
12: ल देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विषाल्ने?
12: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
12: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
12: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
12: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
12: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
13: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
14: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
13: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
14: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
13: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
14: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
15: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
16: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28-990।
17: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
18: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
17: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा खुट्टा पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511983987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओइ सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ, चिटिक्कै परेर।
9: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
8: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हेरौँ पो भएको छु त म त।
11: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छु बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला, अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

सबै गाउँलेहरूलाई धन्यवाद छ। बिहेमा आएर सहयोग गरिदिनु भयो। टिका बहिनी र केशर बाबुले गीत गाइदिनु पर्यो। दुलादुलैको नाचको निकै चर्चा छ। दुलादुलै नाचिदिनु पर्यो।

0: को लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा रोल्पा।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
2: मद्यपान र धुम्रपान सेवन नगरौँ,
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
5: हजुर।
6: ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
8: ए हो र? नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम एनर्जी ड्रिंक
10: टाइम चेक अहिले ठीक 11 बजेको छ
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
12: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
12: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
13: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
14: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
15: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
16: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
18: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
19: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
21: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
22: नेपाल सरकार विज्ञापन बोर्ड
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
3: सचेत बनाऊ
2: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
23: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
24: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
23: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
24: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा देशमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
23: ए हो र बाबु?
24: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
23: ए
24: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
23: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
2: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
25: हो र? होइन होला त्यस्तो त।
26: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
25: केही भएन मिस,
26: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
25: हुन्छ।
27: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
11: व्यक्ति वा संस्थालाई
12: हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ। तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: ए, के भयो? के को हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने।
8: हामीले त ध्यानै नदिएको।
9: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हेलो,
15: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए, नानी छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर,
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए,
2: मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के के भनेर छ? के हो के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
2: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
26: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
25: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
26: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
25: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
26: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
28: लो, किन नि? के भयो, सन्चो भएन?
27: होइन, यतिकै जानै मन लागेन।
28: यतिकै पनि हुन्छ?
27: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
28: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
29: नमस्ते, कति कामले पाल्नु भयो?
28: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
29: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
27: हस् म्याडम।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
30: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
0: तपाईं तथा तपाईंका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
1: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
0: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
3: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
25: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
26: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
25: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
26: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
25: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
26: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मुआ मुआ ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
6: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौ।
8: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ,

0: सहायता खोज्छु।
1: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
2: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
3: नेपाल सरकार

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ। कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू।

0: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
1: ले देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
0: ए दाई पख्नुस् त पख्नुस् के गर्नुभएको
1: ल देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो
4: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु
4: हेर्नुहोस् काकी हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु
4: हो काकी बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्
5: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
6: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10

0: तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभाव आपले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625289090। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठेघर खसे जस्तो हुने, पाठेघर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों नसर्ने
1: रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
2: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा रोल्पा।
3: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
4: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
3: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
4: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
5: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
3: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
5: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
1: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
3: वाह, नास्ता होस् त यस्तो
4: कस्तो,
3: ओली नास्ता पसल जस्तो।
6: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
7: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
6: ओहो, केही काम थियो कि काकु?
7: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
6: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
8: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ प्रिन्टिङ गरिन्छ।
1: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
9: अयनी बाबे, कति दुखेको, रात दिन दुखेको दुखै छ।
3: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
9: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
3: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरो पो भएको छु त म त।
9: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किस जस्तै बाबु?
3: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
9: अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
3: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
10: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093984099।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौं।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौँ।
3: स्वस्थ रहौँ सुखमय जीवन बिताउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
6: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ।
5: हजुर।
6: ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
8: ए हो र?
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: एक्सट्रीम एनर्जी ड्रिंक
10: टाइम चेक अहिले ठीक 11 बजेको छ
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
12: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौं
12: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
13: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
14: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
15: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
16: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
17: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
18: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
19: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
20: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
21: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
22: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
23: नेपाल सरकार विज्ञापन
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द्व बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
3: सचेत बनाऊ
2: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
24: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
25: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
24: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
25: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक इएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
24: ए हो र बाबु
25: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
24: ए
25: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तार विस्तारमा बताउँछु।
24: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
23: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र, होइन होला त्यस्तो त।
9: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
8: केही भएन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
12: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
12: खै के गर्ने गर्ने दिदी।
13: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो बहिनी, सन्चै छौ?
14: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
15: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
14: अनि हुलाकमा पो जानु?
15: हो नि, हुलाकमा जाऊ न।
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
15: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
14: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
15: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
14: ए, सहरमा मात्र होला नि
15: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि
14: थ्याङ्क यू मेरो दाइ आज राम्रो कुरा थाहा भयो
16: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
13: हामी
12: श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ। तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।

0: पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
1: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
5: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनुपर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नआत्ति न, यस्तो त जसले नि लेखिहाल्छ नि।
4: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
5: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेलो
10: हेलो,
9: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए, नानी छोरी।
11: हजुर,
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
11: दिन त। हेलो, भन्नुहोस् त।
9: हेलो हजुर,
11: हजुर,
9: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
11: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी, के भने रहेछ, के भयो बा?
11: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल ल, म किन दिन्थे?
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
13: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
12: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
13: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
8: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
9: माया र सद्भावले मात्र बालबालिकालाई बनाउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
11: लो, किन नि, के भयो, सन्चो भएन?
10: होइन, यतिकै जाने मन लागेन।
11: यतिकै पनि हुन्छ?
10: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
11: ए, कुरा त्यस्तो पो, ल हिँडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
12: नमस्ते, कति कामले पाल्नु भयो?
11: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
12: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
14: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
15: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
16: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
15: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
17: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
8: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
8: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
9: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
8: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
9: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
18: नमस्कार स्वयंसेविका दिदी।
19: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
19: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
18: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
19: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
19: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
20: तिन दिन भयो।
1: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
20: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
20: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
17: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
15: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ
1: न त।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो

0: जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे। सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए, हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
7: ले देख्नु भएन, औषधि हालेको
6: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
7: ले देख्नु भएन, औषधि हालेको
6: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
10: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
9: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
10: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
9: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
10: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
11: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
13: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
14: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
13: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनु हुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।

0: त्यहीँ रहेछु कहाँ जाने अब तैँलाई खोज्दै आइरहेछु।
1: ओहो, केही काम थियो कि काकु?
0: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मिसो लगाइदिन्थेस् कि भनेर।
1: ओहो काकु, तपाईँले थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849502664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम, रोल्पा।
4: कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
4: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हेरौँ पो भएको छु त म त।
4: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु?
5: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
4: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 9876767467 र 9703998409।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा रोल्पा।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
2: मद्यपान र धुम्रपान सेवन नगरौँ,
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: Hey, look.

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त.
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर.
4: के रे, नानी त भर्खर 17 लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे. त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं.
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन. छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि. विदेश जानै बिहे गर्नुपर्छ त. हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ. उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ.
5: ए हो र.
6: नेपाल सरकार, विज्ञापन बोर्ड.
7: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक. अहिले ठीक 11 बजेको छ.
8: Extreme energy drink. Taste the difference. Feel the energy.
9: शुभ प्रभात गुरु आमा.
0: शुभ प्रभात. बस, आज हामी के विषयमा छलफल गर्छौ?
9: वैदेशिक रोजगारीको विषयमा गुरु आमा.
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त.
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा.
0: हो, अरू भन त.
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ.
12: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा.
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ. अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ. सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ. कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरु आमा.
12: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ.
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
13: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई. माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
14: मेरो प्रश्न सांसदज्यूलाई. हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ. अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू. तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
15: मेरो प्रश्न मेयर साहबलाई. अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
16: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
17: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
19: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
10: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
19: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
10: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
19: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
10: सचेत बनाऊ।
19: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
20: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
21: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
20: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
21: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
20: ए हो र बाबु?
21: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
20: ए
21: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
20: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
10: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
19: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
10: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
19: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
10: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
19: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
10: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
22: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
23: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
24: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
25: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
26: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
27: हो र,
26: होइन होला त्यस्तो त।
1: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
26: के भएन मिस?
1: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
26: हुन्छ।
2: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
17: नेपाल सरकार विज्ञापन।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: आहा, अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाइ, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
13: हामी
12: श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ। तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
6: ए, के भयो? के को हल्ला खल्ला भयो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
6: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
8: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने।
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
11: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनौ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो,
14: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
15: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए, नानी छोरी।
16: हजुर,
15: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
16: दिन त। हेलो, भन्नुहोस् त।
14: हेलो हजुर,
16: हजुर,
14: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
16: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
15: नानी के के भनेर छ के हो के भयो
16: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
15: ल ल ल म किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
17: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
4: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
17: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
18: नेपाल सरकार विज्ञापन बोर्ड
14: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
7: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
14: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
19: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो घटाइदिन्छु
20: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
21: समस्या शरीरमा होइन दाइ तपाईँ हाम्रो सोचमा छ
14: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
23: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
24: नेपाल सरकार विज्ञापन बोर्ड
25: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ
26: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
25: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
26: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
25: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
26: माया र सद्भावले मात्र बालबालिकालाई
25: नेपाल सरकार विज्ञापन बोर्ड

0: प्रभाव सबैभन्दा बढी देखिने विज्ञहरूले औल्याएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद सञ्जीव अधिकारीका अनुसार प्रारम्भिक अनुमानले मध्य र सुदूरपश्चिम नेपालमा धेरै वर्षाको सम्भावना देखाएको छ। विभागले यस प्रणालीलाई नजिकबाट नियाली रहेको र अवस्था हेरेर थप औपचारिक जानकारी दिने जनाएको छ। विगत केही वर्ष यता असोजमा परेको पानीले ठूलो जनधनको क्षति गरेको इतिहास छ। यसैले असोज 8-12 गतेसम्म अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न र पाकेको धान बाली जोगाउन किसानहरूलाई उच्च सतर्कता अपनाउन मौसमविदहरूले अपिल गरेका छन्। आम नागरिकलाई नआतिन तर हदैसम्मको सावधानी अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेको संख्या 1436 पुगेको छ। नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहु र नवलपरासीबाट ती शवहरू निकालिएका हुन्। फेला परेका मध्ये डिएनए नमुना लिएर 1292 शवको व्यवस्थापन गरिएको छ। पहिचान नभएका शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ। यसैबीच रसुवाको त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट निकालेका 24 जनाको शव नुवाकोट ल्याएको प्रहरीले जनाएको छ। हिजो सेनाको हेलिकप्टर मार्फत विदुर नगरपालिका सहमा रहेको खम्बा क्याम्पमा ल्याइएका ती शवको अझै पहिचान हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डिएसपी इकबाल हवारीले बाढीपछि सम्पर्कविहीन भएका आफन्तको शव हुन सक्ने भन्दै पहिचानका लागि खम्बा क्याम्प पुग्न परिवारजनलाई आग्रह गर्नुभएको छ। नेकपा एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलले सर्वसम्मत रूपमा प्रतिवेदन तयार गरेको छ। तर बहुप्रतीक्षित मानिएको नेतृत्व पुनर्गठन वा परिवर्तनको विषय भने प्रतिवेदनमा समावेश गरिएको छैन। आज ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यदलको बैठकले साझा प्रतिवेदनलाई अन्तिम रूप दिएको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव पद्मा अर्यालले बदलिदो जनमनोविज्ञान, पार्टीले सामना गरिरहेका चुनौती र एमालेलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा गम्भीर छलफल भएको बताउनुभयो। यसअघि विभिन्न नेताहरूले छुट्टा छुट्टै प्रतिवेदन ल्याएको भन्ने चर्चामा सत्यता नभएको भन्दै सचिव अर्यालले ती अलग अलग प्रतिवेदन नभई मस्यौदा मात्र भएको बताउनुभयो। कार्यदलका संयोजक रामबहादुर थापा बादलले पेश गरेको मस्यौदामा आवश्यक थपकट र परिमार्जन गरेर सर्वसम्मत साझा दस्तावेज तयार गरिएको उहाँको भनाइ छ। सचिव अर्यालले कार्यदलले नेतृत्व पुनर्गठनको विषय प्रतिवेदनमा प्रवेश नगराएको स्पष्ट पार्नु भएको छ। कार्यदलले तयार पारेको साझा प्रतिवेदन आजै बस्ने पार्टी सचिवालय बैठकमा पेश हुनेछ। सचिवालयले नै प्रतिवेदनमाथि छलफल गरी थप निर्णय गर्ने बताइएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद डाक्टर अमरेश कुमार सिंहले मधेसलाई द्वन्द्वको मैदान बन्न नदिन भन्दै छठपछि मेची महाकाली पदयात्रा गर्ने घोषणा गर्नुभएको छ। आज जनकपुरमा पत्रकारसँग कुरा गर्दै उहाँले जात धर्म र राजनीतिको नाममा समाज विभाजित भइरहेको दावीसहित एकता कायम गर्न आफूले पैदल यात्रा गर्न लागेको बताउनुभयो। छठ पर्वको पारणका दिन जनकपुरको जानकी मन्दिरमा दर्शन गरेपछि उहाँले झापाको भद्रपुरबाट यात्रा सुरु गर्नुहुनेछ। गाडी वा रथमा नभई पैदलै गरिने यस यात्रामा आफूले भाषण कम गर्ने र जनताका समस्या धेरै सुन्ने सांसद सिंहले बताउनु भएको छ। विशेष गरी युवा पलायन, किसान र मजदुरका समस्या, व्यापारिक मन्दी तथा सीमावर्ती नागरिकले भोग्नु परेको शास्तिबारे उहाँले प्रत्यक्ष जानकारी लिनुहुनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत, धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: को लागि बाली टूर युरो पेन्ट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-333-493-555।
5: सिधा कुरा प्रष्ट विचारियो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। मनास्लो क्षेत्र संरक्षण आयोजनाले मनास्लो हिमालको आधार शिविर क्षेत्रमा अनसनरत युवाहरूलाई अनसन फिर्ता लिन आग्रह गरेको छ। मनास्लो क्षेत्र संरक्षण आयोजनाका प्रमुख अनिल प्रसाईले आन्दोलनको नेतृत्व गरिरहेका धावा नुर्बु लामालाई पत्र पठाउँदै युवाहरूले उठाएका गम्भीर सवालप्रति ध्यानाकर्षण भएको जनाउनु भएको छ। युवाहरूले उठाएका गम्भीर सवाल प्रति स्थानीय खानेपानी तथा सिंचाईको स्रोत संरक्षण विद्यालयको पाठ्यक्रममा जलवायु शिक्षा र अन्तर्राष्ट्रिय क्षतिपूर्तिको माग सम्बोधन गर्न आयोजना गम्भीर रहेको पत्रमा उल्लेख छ। आयोजनाले युवाहरूको बिग्रदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै स्थानीय तथा केन्द्र सरकारसँग समन्वय गरेर समस्या समाधान गर्न पहल गर्ने समेत बताएको छ। साथै आयोजनाले हिमाल र हिमाली समुदायको संरक्षणका लागि सँगसँगै काम गर्ने प्रतिबद्धता पनि जनाएको छ। 11 जना युवाहरूले जलवायु परिवर्तनका असर न्यूनीकरण र हिमताल विस्फोटको जोखिम लगायतका विषय उठाएका छन्। गोर्खाको चुम्नुब्री गाउँपालिकाका युवाहरूले अस्ति शुक्रबारदेखि 4,900 मिटरको उचाइमा अनसन आमरण अनसन सुरु गरेका हुन्। अब विदेशको खबर। इरान समर्थित यमनको हुथी विद्रोहीले साउदी अरबको राजधानी रियाद र लाल सागरको तटीय क्षेत्रका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको दावी गरेको छ। साउदी अधिकारीहरूले पनि रियादतर्फ प्रहार भएको एउटा क्षेप्यास्त्रलाई आकाशमै नष्ट गरेको बताएका छन्। जुलाई यता पहिलो पटक साउदी राजधानीमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको थियो। यता हुतीका सैन्य प्रवक्ता यहिया अल सारे आले पछिल्लो एक हप्तामा साउदी अरबले यमनमाथि 300 वटा हवाई आक्रमण गरेको आरोप लगाएका छन्। हुती र साउदी समर्थित सरकारी फौजबीचको भिडन्तमा शनिबार मात्रै 48 जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका। यसैबीच हुतीको आक्रमणपछि अमेरिकाले मध्य पूर्वमा द्वन्द थप चर्किन सक्ने भन्दै गम्भीर चेतावनी दिएको छ। अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई मध्य पूर्वको यात्रामा गम्भीरतापूर्वक पुनर्विचार गर्न समेत आग्रह गरेको छ। साथै अमेरिकाले साउदी अरबलाई सम्भावित खतराबाट जोगाउन 24 अर्ब 30 करोड डलर बराबरका 48 वटा F-35 लडाकु विमान बिक्री गर्न स्वीकृति समेत दिएको छ। अब खेल खबर। जापानमा चलिरहेको 20औं एसियाली खेलकुद अन्तर्गत महिला कराटेको कुमिते विदामा नेपालकी एरिका गुरुङ पदक विहीन भएकी छिन्। नागोयामा भएको 68 केजी माथिको काँस्य पदक प्रतिस्पर्धामा एरिका साउदी अरेबियाको मुस्तफा दिना अहमदसँग 8-7 अङ्कले पराजित भइन्। एक समयसम्म अग्रता बनाएकी एरिका अन्तिम समयमा 2 अङ्क गुमाउँदा पदक विहीन भएकी हुन्। एरिका गएको संस्करणको एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जित्ने खेलाडी हुन्। यसपटक उनीबाट स्वर्ण पदकको समेत अपेक्षा गरिएको थियो। यस्तै 60 केजी मुनिको स्पर्धामा नेपालका मीन बहादुर तामाङ पनि काँस्यो पदकबाट चुकेका छन्। तामाङ साउदी अरेबियाका अब्बासेर एसएबीसँग 2-0 प्रियले पराजित भए। यसै गरी 55 केजी मुनि नेपालका राकेश मानन्दर पनि काश्य पदक जित्न असफल भएका छन्। मानन्दर मलेसियाका कालियना सुन्दरमसँग 9-1 को फराकिलो अन्तरले पराजित भए। यसै गरी कराटेमा 68 केजी तौल समूहका नेपालकी निरूपा दोङले क्वार्टर फाइनलमा खेल्दैछन्। टिम कातातर्फको खेल पनि भोलि नै हुनेछ। चार भन्जाङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपल्ट। असोज 8 गतेदेखि नेपालमा अत्यधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै न आत्तिन तर हदैसम्मको सावधानी अपनाउन मौसमविदको आग्रह। भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या 1436 जना पुग्यो। त्रिशुली एक जलविद्युत आयोजनाको सोरुङबाट निकालेका 24 जनाको शव पहिचानका लागि आफन्तलाई प्रहरीको आग्रह। नेकपा एमाले पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विशेष समावेश भएन। साउदी अरबको राजधानीमा ब्यालिस्टिक क्षेपयास्त्र प्रहार गरेको हुथी विद्रोहीको दावी, मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी। र एसियाली खेलकुदमा एरिका गुरुङ पदक विहीन।
4: साली नदीको सिर,
6: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956566 र 9841549481। वेबसाइट झुले.com.np।
8: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: कृषि मन्त्र नार्क सँग।
11: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहानभन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङभित्रका खबरमा तपाईँलाई स्वागत छ। सरकारले साउन 1 गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली EDLVRS मार्फत गाडी चालक अनुमति पत्र लाइसेन्स छपाईको काम सुरु गरेको छ। पहिलो चरणमा मध्य प्रदेशका 3081 लाइसेन्स छपाई गरी वितरणका लागि हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। मन्त्रालयको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाई सम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणाली मार्फत छपाईको काम सुरु गरेको मन्त्री लम्सालले बताउनुभयो। यो प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियालाई थप छिटो, सहज र सेवामुखी बनाउने मन्त्रालयको विश्वास छ। काठमाडौँ उपत्यकाको ऐतिहासिक सांस्कृतिक पर्व इन्द्र जात्रा नजिकैसँगै हनुमान ढोका, वसन्तपुर दरबार क्षेत्र र कुमारी घरमा चहल पहल बढेको छ। एकातिर वसन्तपुर परिसरमा कुमारी गणेश र भैरवको ऐतिहासिक 3 तल्ले काठका रथहरू मर्मत, रङरोगन र सजावट गर्ने कार्य तीव्र भएको छ भने कुमारी घरको भित्री चोकमा जीवित देवी देवतालाई भोग चढाउन विशेष परम्परागत रोटी तथा नैवेद्यहरू बनाउने काम भइरहेको छ। कुमारी घरको परम्परागत आँगन र भान्सामा निवासी परिवार चिताईदार तथा गुठियार महिलाहरू बिहानैदेखि चोखो निदो गरी परम्परागत रोटी बनाउन व्यस्त छन्। जीवित देवी कुमारी भैरव र गणेशलाई चढाउन चामलको पिठो मासको दाल घिउ चाकु र विशेष मसला प्रयोग गरी विविध परम्परागत परिकार तयार गरिन्छ। विशेष गरेर चटामरी बारा यमरी मालपुवा लाखामरी ऐठामरी र समय बजीका लागि आवश्यक भटमास छोएला तथा पञ्चबलीको तयारी भइरहेको छ। काभ्रेको धुलीखेल नगरपालिकाले दुई दशकभन्दा लामो समयदेखि अलपत्र परेको धुलीखेल एकीकृत जग्गा विकास आयोजना बिउट्याउने भएको छ। वडा नम्बर चारको बाँसखारी र छाप गाउँमा 2061 सालदेखि सुरु भएको यो आयोजना स्थानीयको विवाद र प्रशासनिक झमेलाका कारण रोकिएको थियो। आयोजना अलपत्र पर्दा 72 बढी परिवारको झन्डै 273 रोपनी जग्गा 22 वर्षदेखि रोक किएका छन्, जसका कारण स्थानीयवासीले आफ्नै जग्गामा घर बनाउन किनबेच गर्न वा बैंकमा धितो राख्न पाएका थिएनन्। अब भने नगरपालिकाले आयोजनालाई निकास दिन पहल थालेको छ। कार्यवाहक मेयर निराजन जंगमको अध्यक्षतामा नगर विकास समिति पुनर्गठन गर्दै स्थानीयको 14 सदस्य उपभोक्ता समिति समेत गठन गरिएको छ। र भक्तपुर नगरपालिकाले खोप आदर निकेतनको उद्घाटन गरेको छ। भक्तपुर नगरपालिका 6 अचाप पुखु परिसरमा ज्येष्ठ नागरिकको हेरचाह तथा संरक्षणका लागि स्थापना भएको निकेतनको आज एक कार्यक्रमका बीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्षेले उद्घाटन गर्नुभएको हो। कार्यक्रममा अध्यक्ष बिजुक्षेले ज्येष्ठ नागरिकको हेरचाह सम्मान र मानसिक स्वास्थ्यका लागि यस्तो सेवा महत्त्वपूर्ण रहेको बताउनुभयो। कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले आदर निकेतनमा पोषण विज्ञको सल्लाह अनुसार खाना खुवाउने टेलिभिजन परम्परागत खेल भजन कीर्तन लगायतका गतिविधि सञ्चालन गरिने जानकारी दिनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्चाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। असोज 8 गतेदेखि नेपालमा अत्यधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै न आत्तिन तर हदैसम्मको सावधानी अपनाउन मौसमविदको आग्रह। सरकारको नयाँ प्रणालीबाट गाडी चालक अनुमति पत्र छपाईको काम सुरु सेवालाई छिटो र सहज बनाउने विश्वास। र इन्द्र जात्राको अवसरमा कुमारी घरको चुलोमा परम्परागत रोटी पाक्दै। अहिलेलाई 4 भन्चाङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण दिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।
12: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
13: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
14: लो, किन नि? के भो, सन्चो भएन?
13: होइन, यतिकै जानै मन लागेन।
14: यतिकै पनि हुन्छ?
13: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
14: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
15: नमस्ते, कति कामले पाल्नु भयो?
14: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
15: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
13: हस् म्याडम।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
18: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
19: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
20: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
19: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
21: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
24: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
23: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
24: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
23: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
24: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
23: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: नमस्कार स्वयंसेविका दिदी।
18: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
27: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
18: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
26: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
18: हो त,
27: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
18: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
28: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
29: 3 दिन भयो।
28: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
29: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
28: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
29: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
30: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
28: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
31: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
19: नेपाल सरकार, विज्ञान।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न।
0: नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
8: ले देख्नु भएन, औषधि हालेको
7: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ, तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ, यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
8: ले देख्नु भएन, औषधि हालेको
7: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ, तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
11: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
10: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
11: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
10: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
11: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
12: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।
14: We'll be right back.

0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: हैन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो। तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओइ सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब? तैलाई खोज्दै आइरहेको छु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला। त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिनु पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773503। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
11: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोली चौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा रोल्पा।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौँ।
3: स्वस्थ रहौँ सुखमय जीवन बिताउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
5: हजुर।
6: ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको हो। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार विज्ञापन बोर्ड।

जिन्दगी को कसम म कसरी दिऊ बलवान समय मेरो बसमा छैन तर पनि दिल की रानी तिमीलाई भेट्न मन छ आजै आइसु भने फर्कि म अर्को साल ठिकै छ खुसीको बहार ल्याउँछु होइन भने प्रेसी तिम्रो मेरो प्रेमको कहानी बनाउँला

पर्खाइमा छु प्रियतम भेट्ने दिनको गाह्रो भाषो कटाउन यी पर्खाइका दिनहरू आएछौ भने फर्किएर यो सिउँदो रङ्गाउला होइन भने प्रियतम तिम्रो मेरो प्रेमको कहानी बनाउला।

सम्झिएर तिमीलाई रुने गर्छु भने पागल जस्तै गरिकै हुने गर्छु भने दिलकी रानी तिमीलाई भेट्नु मन छ आजै आइसु भने फर्किऊ अर्को साल ठिकै छ खुसीको बाहिर ल्याउँछु होइन भने

सपना छ रंगाउने जिन्दगी हाम्रो अनि सजाउने यो दिलमा तिमीलाई सकिन भने पीर नमान्नु पूरा भई भूमिका आफ्नो निभाउला आएछौ भने फर्किएर यो सिउँदो रंगमला होइन भने प्रियतम तिम्रो मेरो प्रेमको कहानी बनाउला।

समीपमै छु तिम्रो जस्तो लाग्छ लाग्न त नछुटोस् यो बन्धन कहिले कतै नसिबमा रहन्छ भने छुट्टिन कलाग्ला गर्दा गर्दै भएनछ भने नि हामीले कहिले मनमा दुखाउँला आइछु भने फर्क्यो म अर्को साल ठिकै छ खुसीको बहार ल्याउँछु होइन भने प्रेसी तिम्रो मेरो प्रेमको कहानी बनाउँला।

विश्वास पनि तिमीलाई नगरेको होइन, कुरिरहे प्रियतम अझै कति कुर्नु, भेट भएपछि कुनै प्रहरमा गुनासो सबै सुनाउँला, आएछौ भने फर्किएर यो सिउँदो रङ्गाउँला, होइन भने प्रियतम तिम्रो मेरो प्रेमको कहानी बनाउँला।

0: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
8: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
9: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
10: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
11: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
14: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
13: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
14: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
13: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
14: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
13: सचेत बनाऊ।
14: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
16: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
15: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
16: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
15: ए हो र बाबु?
16: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
15: ए
16: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
15: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
14: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
13: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
14: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
13: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
14: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
13: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
18: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
19: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ। श्वास प्रश्वासमै समस्या देखियो।
20: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
22: हो र? होइन होला त्यस्तो त।
23: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
22: के भएन मिस?
23: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
22: हुन्छ।
24: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ। समाजलाई सभ्य बनाऊ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: र बुझेर मात्र विदेश जाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: आहा, अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुस् त
1: जन्म दर्ता गरेको छैन नि म्याडम
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
1: ए पहिला कसैले भनेनन्
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं
6: बेचबिखन र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: उनका बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
2: किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
1: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
4: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: के भयो? केको हल्लाखल्ला हो यो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार।

0: हेलो
1: हेलो हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भनेर छ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल म किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
3: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
4: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख
6: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अरूकालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
8: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
9: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
11: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ
14: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
13: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
14: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
13: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
14: माया र सद्भावले मात्र बालबालिकालाई बनाउन सकिन्छ
13: नेपाल सरकार विज्ञापन बोर्ड
15: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
16: लो किन नि के भयो सन्चो भएन
15: होइन यतिकै जानै मन लागेन
16: यतिकै पनि हुन्छ
15: मैले साइन्सको कन्ठै गर्न सकिन सरले कुट्नुहुन्छ
16: ए कुरा त्यस्तो पो ल हेड म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
17: नमस्ते कति कामले पाल्नु भयो
16: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
17: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
15: हस् म्याडम
18: नेपाल सरकार विज्ञापन बोर्ड
9: म सानै उमेरमा बेचिए बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
11: दिदी म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो निकालिएँ, अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी
19: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
20: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
19: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ, बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
21: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
13: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
14: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
13: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
14: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
13: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
14: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
8: नेपाल सरकार विज्ञान

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए बाबु, अँध्यारो

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: असोज 8 गतेदेखि नेपालमा अत्याधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै, नआत्तिन तर हदैसम्मको सावधानी अपनाउन विज्ञको सुझाव।
2: मध्य पहाड र तरतिर केन्द्रित हुन्छ यो, भलबाडी आउने ठाउँहरू, पहिरो झर्ने ठाउँहरू, यात्राहरूमा चाहिँ अलिक बढी सावधान आवश्यक छ।
0: भोटेकुसी बाढीमा ज्यान गुमाउनेको संख्या 1436 पुग्यो। खोज उद्धार र राहतमा कुनै कमी हुन नदिन सरकारलाई राष्ट्रपतिको निर्देशन।
1: विद्यालय शिक्षाको नयाँ पाठ्यक्रममा नैतिक शिक्षा, जलवायु जोखिमदेखि एआईसम्मका विषय समेट्न सुझाव। समय अनुसार शिक्षण विधि र मूल्याङ्कनमा समावेशिता अपनाउनु पर्ने।
0: अमेरिकालाई इरानसँगको युद्ध महँगो बन्दै, अहिलेसम्म 66.74 अर्ब रुपियाँभन्दा धेरै खर्च।
1: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीले किर्गिस्तानलाई हरायो। महिला क्रिकेटमा स्वर्ण पदकका लागि भारत र श्रीलंका खेल्ने।
3: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कारवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556-94-333, 4-93-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। मौसमविदहरूले आउँदो 8 गते बिहिबारदेखि 5 दिनसम्म अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै सावधानी अपनाउन सुझाव दिएका छन्। बङ्गालको खाडी र अण्डमान सागर आसपास विकसित भइरहेको निम्नचापी प्रणालीका कारण मौसमविदले नेपालमा पनि अत्यधिक वर्षाको चेतावनी दिएका हुन्। मनसुनी हावा र पश्चिमी वायुको टकरावले गर्दा यसपटकको मौसमी अवस्था गम्भीर बन्न सक्ने विज्ञहरूको अनुमान छ। पानी पार्ने प्रणालीको मार्ग र गति स्पष्ट भइ नसकेको भए पनि ठूलो पानीको सम्भावना अत्यधिक रहेको जल तथा मौसम विश्लेषक नमिन्द्र दाहालले बताउनुभयो। त्रिभुवन विश्वविद्यालयका मौसमविद डाक्टर विनोद पोखरेलका अनुसार कतिपय ठाउँमा 400-741 मिलिमिटरसम्म वर्षा हुने सम्भावना छ। यो भनेको धेरै क्षति पुर्याउन सक्ने अवस्था हो। भारतको उत्तर पश्चिमबाट आउने सुखा हावाले यो प्रणालीलाई नेपालतर्फ धकेल्ने हुँदा पूर्वदेखि पश्चिमसम्मै लगातार र झरीको रूपमा पानी पर्ने जोखिम देखिएको छ। नेपालमा विशेष गरी असोज 10 गते यसको प्रभाव सबैभन्दा बढी देखिने विज्ञहरूले औँलाएका छन्। जल तथा मौसम विज्ञान विभागले पनि केही बेर अगाडि सूचना निकालेर प्रणालीको असर नेपालमा पर्ने तर कति पर्छ भन्ने अहिले टुङ्गो नभएको बताएको छ। महाशाखाका अनुसार थप अध्ययन भइरहेको छ भने अहिले नै कति पानी कहाँ पर्छ भन्ने यकिन गर्न भनिसकिएको छैन। महाशाखाले निकालेको सूचना अनुसार छिट्टै नै यसबारेमा थप जानकारीहरू दिइनेछ। विगत केही वर्ष यता असोजमा पानी परेकाले ठूलो जनधनको क्षति गरेको इतिहास छ। त्यसैले असोज 8 देखि 12 गतिसम्म अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न र पाकेको धान बाली जोगाउन किसानहरूलाई उच्च सतर्कता अपनाउन मौसमविदहरूले अपिल गरेका छन्। आम नागरिकलाई नआतिन तर हदैसम्मको सावधानी अपनाउन उनीहरूको सुझाव छ। साथी हृदय रिमालले जल तथा मौसम विश्लेषक नमिन्द्र दाहालसँग आउँदो बिहिबारदेखि प्रवेश गर्न लागेको मौसमी प्रणालीको प्रभाव र यसका लागि अपनाउनु पर्ने सावधानी बारे कुराकानी गर्नुभएको छ।
2: जुन बङ्गालको खाडीबाट नयाँ चक्रवात उठिरहेको छ, यस्तो समयमा उठिरहन्छ कि पश्चिम उत्तरतिर आउँदै गर्दाखेरि नेपालकोलाई प्रभावित पार्दैछ। त्यो भनेको मतलब यसको केन्द्रमै पर्छ भन्ने त होइन, तर त्यसको साइडमै पनि पर्छ नेपाल, वर्षा धेरै हुने सम्भावना छ।
8: यस्तो खालको प्रणालीको विगत कस्तो छ हामीसँग अनुभव, अथवा यो सामान्यतया आउने जाने तर यसको अब जोखिम चाहिँ रहन्छ भन्ने हिसाबले मात्रै बुझ्ने कि
2: नियमित घटनाभित्रै पर्छ, तर नियमित घटनामा पनि अब कुनै अलिक ठुलो घटना भन्ने हुन्छ, अब यो ठुलो भित्र पर्छ कि त्यसभित्र अलिक बढी प्रभाव छोडेर जाने घटना हो यो।
8: अब हामीले भर्खर एउटा विनाशकारी ठुलो बाढी भएको अवस्था छ, त्यहाँ प्रभावितहरू पनि बसिराख्नु भएको छ होल्डिङ सेन्टरमा, यही समयमा यदि यो वर्षा भयो भने यो कुन क्षेत्रमा बढी हुने सम्भावना देखिन्छ?
2: अहिलेको यसको हेर्दाखेरि अब विभिन्न मोडलहरूले विभिन्न खालका परिदृश्यहरू अगाडि ल्याउँछन् होइन, तर समग्रमा पूर्वदेखि पश्चिमसम्म नै यसको असर पर्ने देखिन्छ। दक्षिण केन्द्रित छ यो, पहाडतिर धेरै मास्तिरसम्म जाँदै पहाडमा धेरै ठुलो पानी पर्ने भन्दा पनि अलिकति मध्य पहाड र तराईतिर केन्द्रित हुन्छ यो, धेरै त तराई चुरे मावर आसपासमा धेरै केन्द्रित हुने जस्तो देखिन्छ। अनि अर्को चाहिँ अब यसको प्रगति अगाडिको बाटोबाट थाहा हुन्छ, कुनैले चाहिँ यो पश्चिममा अलिक धेरै धेरै पानी पार्न देखाइरहेछ, कुनैले मध्य भागमा, कुनैले पूर्व भागमा। अब कुन सहयोग भन्नको लागि चाहिँ हामीले औसत रूपबाटै हेर्ने गरेका छौँ। औसत हेर्दाखेरि जस्तो नेपालको लुम्बिनी क्षेत्र प्रदेशहरूमा चाहिँ जताबाट होइन पर पानी धेरै नै पर्छ भन्ने छ, कुन गतिमा हिँड्छ भन्नेले पानी कस्तो असर पार्ने हुन्छ। जस्तो अलि बिस्तारै हिँड्यो भने धेरै दिनसम्म पानी परिरहने हुन्छ, झरी वर्षाको कुरा भयो। छिटो गतिमा बढ्यो भने पानी एकदम धेरै पार्ने तर छिटो बिदा हुन्छ। अब त्यो छिटो गतिमा बढेकोले चाहिँ धेरै क्षति गर्छ, बिस्तारै धेरै दिन वर्षा गरायो भने त्यो वर्षा भइसक्दाखेरि पानी पनि बग्दै जान्छ, त्यो अलि स्थिर हुन्छ। यसको गति चाहिँ अलि नजिकबाट निहाल्ने प्रयास भइरहेछ, साह्रै स्पष्ट भएको छैन, भोलि पर्सिसम्म यसको स्पष्टता आउँदै जान्छ। तिहार चाहिँ यो सुरु हुने हुनाले हामीले त्यतिखेरसम्म योभन्दा अझ स्पष्ट र के गर्दा सुरक्षित हुन सकिन्छ भन्ने कुरा चाहिँ भन्न सकिन्छ।
8: आम नागरिकले यसबाट सचेत रहने कुरा त स्वाभाविक नै भयो, धान लगभग भित्राउने समय पनि आउँदैछ, यसमा चाहिँ किसान विशेष गरी कृषि क्षेत्रमा कस्तो सावधानी अप्नाउन जरुरी छ, के असरको सम्भावनालाई आकलन गर्न सकिन्छ?
2: यो अलि अगाडि नै आएको हुनाले अहिले धान भित्राउन धेरै हतार पनि छैन होला, अब कति ठाउँमा अलि अगाडि पनि धान तयार हुन्छ, तर त्यो यति भित्राउने हतार हुने अवस्थामा त नहोला पनि, र त्यति त्यो समयमा भित्राउने हो बाली हो भने चाहिँ त्यो त्यसलाई नचलाउनु राम्रो हुन्छ, किनभने अब त्यो पानी पर्ने भने चाहिँ किसानहरूले आफै बुझ्नुहुन्छ होइन। अहिले सावधानी भनेर चाहिँ विशेष गरी पानी भलबाढी आउने ठाउँहरू, पहिरो झर्ने ठाउँहरू गर्दाखेरि यात्राहरू, यातायातको कुराहरूमा चाहिँ अलिक बढी सावधान अप्नाउनु पर्यो। जहाँ पहिलेदेखि भल पहिरोहरू वर्षाको जोखिम बढिरहेको छ त्यो क्षेत्रबाट चाहिँ टाढा बस्नु, सावधानी हुनु चाहिँ आवश्यक छ। कुन रूपमा प्रस्तुत हुन्छ त्यही अनुसार हाम्रो तयारी गर्नुपर्ने हुन्छ। तराई क्षेत्रमा अलिकति बढी डुबान, जहाँ पानी पर्छ त्यसले बढी नै डुबान हुने गरी पर्ने सम्भावना 500-700 मिलिमिटर एकै दिन होइन, दुई तिन दिनमा त्यति पानी पार्ने सम्मको भएको हुनाले 500-700 मिलिमिटर धेरै पानी हो, त्यो महिना दिनभरि पर्ने पानी हो कि दुई तिन दिनमा पर्दाखेरि त्यसले डुबानहरू लगायतको क्षति गर्न सक्छ, त्यसमा हामी सचेत रहनुपर्छ।
1: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विश्लेषक नमिन्द्र दाहाल। नेपाल दर्पणमा खबरकै सिलसिला, भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीमा परि ज्यान गुमाउनेको संख्या 1,436 पुगेको छ। नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ र नवलपरासीबाट ती शवहरू निकालिएका हुन्। फेला परेका मध्ये डिएनए नमुना लिएर 1,292 शवको व्यवस्थापन गरिएको छ। पहिचान नभएका शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ। यस्तै रसुवाको त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट निकालेका 24 जनाको शव नुवाकोट ल्याएको प्रहरीले जनाएको छ। हिजो सेनाको हेलिकप्टर मार्फत विदुर नगरपालिका 6 रहेको खम्बा क्याम्पमा ल्याइएका ती शवको पहिचानका लागि खम्बा क्याम्प पुग्न प्रहरीले परिवारजनलाई आग्रह गरेको छ। यसैबीच भोटेकोशी बाढी पछिको उद्धार, राहत तथा पुनर्निर्माणलाई थप प्रभावकारी बनाउन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सरकारलाई निर्देशन दिएको छ। आज केन्द्रीय कार्यालयमा बसेको रासोपा सचिवालय बैठकले खोज उद्धार र राहतका काममा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको हो। बैठकमा सरकारका प्रतिनिधिले बाढी पछिको अवस्था र भइरहेका कामबारे ब्रिफिङ गरेका थिए। प्रवक्ता जगदीश खरेलका अनुसार बैठकले पहिचान हुन नसकेका शवको शीघ्र डिएनए परीक्षण गरी पीडित परिवारलाई राहत उपलब्ध गराउन जोड दिएको छ। साथै बेपत्ता नागरिकको अवस्था तत्काल यकिन गर्न र आवश्यक परे कानुनी व्यवस्था मिलाएर भए पनि सहजीकरण गर्न आग्रह गरिएको छ। गएको भदौ 10 गतेको फोटेकोसी बाढीपछि स्थगित गरिएका आफ्ना पार्टी गतिविधिहरू आजदेखि पुनः सञ्चालन गर्ने निर्णय पनि रासोपाले गरेको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए बिसिए बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
11: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू होने सा। सातै दिन 24 घन्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले असोज 8 गतेदेखि नेपालमा अत्यधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै नआतिन तर हदैसम्मको सावधानी अपनाउन बिगेको सुझाव। भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या 1,436 पुग्यो। खोज उद्धार र राहतमा कुनै कमी हुन नदिन सरकारलाई राष्ट्रपाको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका क्रममा मूल्य मान्यता र नैतिक शिक्षा, एआई तथा सूचना प्रविधि, सिपमूलक र व्यावहारिक शिक्षाका साथै बुक फ्री र ब्यागलेस डे जस्ता विषयमा बढी सुझाव प्राप्त भएका छन्। यस्तै समयअनुसार पाठ्यक्रम शिक्षण विधि र मूल्याङ्कनमा समावेशिताका विषय पनि सुझावका रूपमा आएका छन्। परिमार्जित पाठ्यक्रमका पाठ्यपुस्तकभन्दा बाहिरका सन्दर्भ सामग्रीका आधारमा सृजनात्मक सिकाइ र जलवायु परिवर्तन अनुकूलनलाई समेट्न सरकारवालाहरूले जोड दिएका पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरुषोत्तम घिमिरेले बताउनुभयो। यो सुझावहरू सातै प्रदेशका 28 जिल्लाका 51 ठाउँमा पुगेर कक्षा कोठामै शिक्षक र विद्यार्थीहरूसँगको अन्तर्क्रिया तथा अनलाइन माध्यमबाट सङ्कलन गरिएको हो। केन्द्रका निर्देशक घिमिरेका अनुसार सातै प्रदेशका सामाजिक विकास मन्त्रालय, पालिका र विद्यालय सहित 20,000 भन्दा बढी सरकारवालाबाट यी सुझावहरू प्राप्त भएका छन्। अहिले पनि वेबसाइट मार्फत शिक्षक, विद्यार्थी, अभिभावक र नीति निर्माताबाट लगातार सुझावहरू आइरहेका उहाँले जानकारी दिनुभयो। प्राप्त सुझावहरूलाई वर्गीकरण गरी प्राध्यापक बालचन्द्र लुइटेल संयोजकत्वको कार्यदलले आउँदो माघभित्र अन्तिम मस्यौदा तयार पार्नेछ। त्यसपछि शिक्षा मन्त्री अध्यक्ष रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद र मन्त्री परिषदबाट स्वीकृत गराउने प्रक्रिया अघि बढ्नेछ। कार्यदलले अन्तिम मस्यौदा तयार पारेर राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको स्वीकृतिपछि पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणको चरणमा प्रवेश हुनेछ।
0: एमाले नेतृत्व पुनर्गठनको विषय स्थगित गरेर प्रदेशहरूबाट आएका सुझावलाई प्रतिवेदनको अनुसूचीमा राख्ने भएको छ। उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा बसेको कार्यदल बैठकले एउटै प्रतिवेदन केन्द्रीय सचिवालयमा पेश गर्ने निर्णय गरेको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले सचिव पद्मा अरियालले बताउनुभयो। थापा र महासचिव शङ्कर पोखरेलले फरक फरक प्रतिवेदन लेख्नु भएको थियो। पोखरेलले नेतृत्व पुनर्गठनका लागि ओली तयार हुनुपर्ने बताउनु भएको थियो भने थापाले त्यसलाई बेमौसमी बाजा भन्नुभएको थियो। बदलिदो जनमनोविज्ञान, पार्टीले सामना गरिरहेका चुनौती र एमालेलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा गम्भीर छलफल भएको अरियालले बताउनुभयो। यसैबीच केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ। बैठकमा कार्यदलको प्रतिवेदन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने अरियालले बताउनुभयो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालय सदस्यहरू सहभागी छन्।
1: नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत हिजोदेखि सुरु भएको वडा अधिवेशन आज दोस्रो तथा अन्तिम दिन पनि चलिरहेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार अधिवेशनको पहिलो दिन हिजो देशका 43 जिल्लाका 3,396 वडामा अधिवेशन सम्पन्न भएको छ। पहिलो दिन अधिवेशन भएका वडाहरूबाट नयाँ वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधिहरू सर्वसहमत तथा मतदान प्रक्रिया मार्फत चयन भइसकेका छन्। आज दोस्रो दिन बाँकी रहेका 31 बढी जिल्लाका वडाहरूमा अधिवेशन भइरहेको छ। बाढी पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ बाहेक अन्य सबै जिल्लाका वडाहरूमा आजै रातिसम्ममा वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयनको काम सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ। अधिवेशन स्थलहरूमा बिहानैदेखि कार्यकर्ताहरूको उल्लेख सहभागिता र उत्साह देखिएको छ। वडा अधिवेशनमा देउबा पक्ष सहभागी नभएको भए पनि सबैजसो वडामा अधिवेशन भइरहेको छ र धेरैजसो काङ्ग्रेस कार्यकर्ताहरू सहभागी भएका छन्।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले पार्टी संसद र सरकार बीचको सम्बन्ध बलियो बनाएर लैजानुपर्ने बताउनु भएको छ। आज बसेको राष्ट्रपा सचिवालय बैठकमा बोल्दै उहाँले यी तीन निकायबीच अन्याश्रित सम्बन्ध रहेकाले एकीकृत भएर जान निर्देशन दिनुभएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले नेता, सांसद र समर्थकहरूलाई अनुशासित बन्न समेत आग्रह गर्नुभयो। यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय झण्डा नराखिएको भन्दै उठेको विवादबारे राष्ट्रपाले प्रष्टीकरण दिएको छ। पार्टी प्रवक्ता जगदीश खरेलले औपचारिक द्विपक्षीय संवादका क्रममा डिजिटल डिस्प्ले र टेबल दुवै ठाउँमा नेपालको झण्डा राखिएको दावी गर्नुभयो। भारतीय वित्त मन्त्रीको कार्यकक्षमा भएको सामान्य भेटको तस्विरलाई लिएर भ्रमणको उपलब्धिलाई ओझेलमा पारण नहुने भन्दै प्रवक्ता खरेलले झण्डाको विषय प्राविधिक मात्र भएको र भ्रमण निकै उपलब्धिपूर्ण रहेको दावी गर्नुभयो।
1: जनमत पार्टीको अध्यक्षमा डाक्टर सीके राउत निर्विरोध निर्वाचित हुनुभएको छ। अध्यक्ष पदका लागि राउतको मात्रै उम्मेदवारी परेकाले उहाँ निर्विरोध हुनुभएको हो। तर विधान अनुसार उहाँले 20% थ्रेस होल्ड मत भने प्राप्त गर्नुपर्नेछ। वीरगन्जमा यही असोज 9 र 10 गते हुने दोस्रो महाधिवेशनले 17 पदाधिकारी सहित 151 सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ, जसमध्ये अध्यक्ष बाहेक बाँकी पदका लागि 10 गते मतदान हुने कार्यक्रम छ। यसअघि 2077 चैतमा भएको प्रथम महाधिवेशन बाट पनि राउत अध्यक्षमै निर्वाचित हुनुभएको थियो। स्वतन्त्र मधेस अभियान चलाएका राउत 2075 फागुनमा सरकारसँग 11 बुँदे सहमति गर्दै मूलधारको राजनीतिमा आउनुभएको हो।
0: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद डाक्टर अमरेश कुमार सिंहले मधेसलाई द्वन्द्वको मैदान बन्न नदिन भन्दै छठपछि मेची महाकाली पदयात्रा गर्ने घोषणा गर्नुभएको छ। आज जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले जात, धर्म र राजनीतिको नाममा समाज विभाजित भइरहेको दावीसहित एकता कायम गर्न आफूले पैदल यात्रा गर्न लागेको बताउनुभयो। गाडी वा रथ नभई पैदलै गरिने यस यात्रामा आफूले भाषण कम गर्ने र नागरिकका समस्या धेरै सुन्ने सांसद सिंहले बताउनु भएको छ। विशेष गरी युवा पलायन, किसान र मजदुरका समस्या, व्यापारिक मन्दी तथा सीमावर्ती नागरिकले भोग्नु परेका शास्तिबारे उहाँले प्रत्यक्ष जानकारी लिनुहुनेछ।
1: सुनसरीको देवानगञ्जमा गोली लागेर घाइते भएका 24 वर्षीय नीरज कुमार यादवको शल्यक्रिया गरी गोली निकालिएको छ। हिजो बेलुका हरिनगरबाट घर फर्किने क्रममा बिपी चोकमा रहेको लक्ष्मीनारायण मन्दिर अगाडि यादवमाथि गोली प्रहार भएको थियो। कम्मरमुनिको दायाँ तिग्रामा गोली लागेका उहाँको विराटनगरमा रहेको नोबल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घटना लगत्तै प्रहरीले देवानगञ्ज 2 विष्णु कुमार यादव र जयकृष्ण यादवलाई पक्राउ गरेको छ। युवतीको विषयलाई लिएर युवकहरूबीच भएको विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
0: गएको पुष महिना यता देशभर डेङ्गी संक्रमितको संख्या 5,000 नआएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार गएको पुष 17 गतेदेखि भदौ 30 गतेसम्म 5,238 जनामा डेङ्गी संक्रमण देखिएको हो। 74 जिल्लामा डेङ्गी पुष्टि भएको छ। महाशाखा अनुसार झापा, बागलुङ, सुनसरी, पाल्पा, कास्की र दाङ लगायतका जिल्लामा संक्रमण तीव्र रूपमा बढिरहेको छ। विशेष गरी वर्षा र त्यसपछिको समयमा डेङ्गी संक्रमण थप बढ्न सक्ने भएकाले डेङ्गी साह्रै लामखुट्टेको वासस्थान र प्रजनन स्थलको निरन्तर निगरानी र वासस्थान व्यवस्थापन गर्न सबैले सजगता र सचेतना अपनाउन महाशाखाले आग्रह गरेको छ।
13: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न।
2: नमस्कार उपप्रमुखज्यू।
5: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
5: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
6: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
9: ले देख्नु भएन, औषधि हालेको
8: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
8: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
9: हजुर,
8: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
8: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
9: ले देख्नु भएन, औषधि हालेको
8: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
8: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
9: हजुर,
8: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
8: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्न योग्य घर, युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
15: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD,
16: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
15: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओइ सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
6: प्रोप्राइटर
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849420664 र 9849477530। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।

0: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
1: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै चाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
0: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरो पो भएको छु त म त।
1: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किस जस्तै बाबु?
0: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
1: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
0: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093984099।

0: आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा रोल्पा।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौँ।
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
5: हजुर।
6: ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार, विज्ञापन बोर्ड। एक्सट्रीम एनर्जी ड्रिंक
10: टाइम चेक अहिले ठीक 11 बजेको छ
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
9: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
10: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
11: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
12: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
15: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
14: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
15: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
14: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
15: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
14: सचेत बनाऊ।
15: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
17: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
16: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
17: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
16: ए हो र बाबु?
17: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
16: ए
17: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
16: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

Okay.

0: एक्सक्युज मी दाई, तपाईँको त्यो खाली छ,
1: त्यो रुम खाली छ रुम
0: भाइ, यहाँ रुम खाली छ,
1: रुम खाली छ रुम
0: भाइ, यहाँ रुम खाली छ,
1: ओ भाइ कोठा खाली छ यता
0: दाई, यहाँ रुम खाली छ, दाई यहाँ रुम खाली छ।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ। श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र? होइन होला त्यस्तो त।
9: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
8: के भएन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: फाइनल रिपोर्ट के आयो डाक्टर साहब?
12: हेर्नुहोस्, खुसीको कुरा उहाँहरू ठिक हुनुभयो, अब घर लान सक्नुहुन्छ। तर एउटा दुःखको कुरा छ, उहाँहरूको पुरानो मेमोरी सबै लस भएको छ। केही समयसम्म उहाँहरूले बच्चाको जस्तै बिहेभ पनि गर्न सक्नुहुन्छ, तर फेरि कुनै कुनै बेला चाहिँ पास्ट मेमोरी रिटर्न भएका प्रमाणहरू पनि छन्।
13: हजुर साहब, ल हामी लाग्छौँ नि त। धेरै धेरै धन्यवाद हजुरलाई।
11: त्यो गाउँको काइलाको छोरीको बिहे आज हो नि त, माइती पछि हौ। के अरे, के भयो र जाउँ चारैजना?

0: मन्जु तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खै जन्म दर्ता दिनुहोस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: ए, पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
8: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
9: किन खोज्नु भएको होला हजुर? को पर्नु भो?
8: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
9: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
8: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
9: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
10: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
11: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो छोटो विश्रामपछि पुनः स्वागत छ। दर्शकवृन्द, तत्कालीन नेकपा माओवादीको नेतृत्वमा नेपालमा 10 वर्ष सशस्त्र युद्ध भयो, जसको बलमा मुलुकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लगायतका ऐतिहासिक परिवर्तन भए। तर व्यवस्था बदलिए पनि परिवर्तनका लागि लड्ने योद्धा र आम नागरिकको अवस्थामा भने अपेक्षित परिवर्तन आउन सकेन। बरु व्यवस्था बदलिएसँगै देश बदल्न सरकार र संसदमा गएकाहरू आफै बदले र 10 वर्ष युद्धको नेतृत्व गरेकाहरू विभिन्न स्वार्थ र विचारमा विभाजित भए। आज नेकपा माओवादी त्यो बेलाको माओवादी रहेन।
2: के छ त कमाई?
3: ट्याक्सीमा राम्रै हुन्छ नि, यही हो कि त?
2: ल यसो सितन है त। ल
4: कोठा भाडा पुऱ्याइदिन भन्नु है, 3-4 महिना भइसक्यो।
5: हुन्छ, म कुरा गर्छु।
6: कतिको मासु बेच्छौ बुढा?
7: केको मासु बेच्ने हो? बर्ड फ्लूको हल्लाले मान्छेले कुखुराको मासु खानै छोड्यो। 5-7 केजी गयो।
6: दिनभरिमा त्यति मासु बेचेर कहिले उभो लाग्ने हो?
7: त्यही भएर पसल बेचेर ट्याक्सी निकालौँ कि भन्ने सोचेको।
6: फेरि नयाँ सोच आइसक्यो? 7 वर्षमा 7 थरी सोच आइसक्यो, उभो लाग्ने केही गरी होइन। अब टेउसी किनेर स्वर्गका सेउसी बोकेर उभो लाग्यो होला। रु कतिले जान छोड्यो?
7: मैले कतिपल्ट भनिसकेँ म विदेश जान भनेर, भोकै मर्नु पऱ्यो भने यही देशमा मर्छु।
6: अनि छोरीलाई पनि भोकै मार्छौ? हामीलाई छैन देशको माया? यी देश र जनताको लागि भनेर गोली खाएको होइन? के पाइयो खोइ?
7: गणतन्त्र
6: न मेरा बाबामाले तिमीलाई ज्वाइँ सिकारे, न मैले छोरीलाई पेटभरि दुध खुवाउन सके, न तिमीले छोरीलाई पेटभरि भात खुवाउन सके। खुरुक्क विदेश जाऊ, नत्र म जान्छु।
7: गए हुन्छ त?
6: जान्छु त भनेको छु नि, आइमा जानु हुँदैन र गाछ नि त है, गरेर पनि खास खुरुक्क पासमा बनाइदिउँ मलाई।

0: मैले सिधै भन्छु नि आएको छैन कति भयो
1: तिन महिना भयो नि
0: यसो फिल्म सोनी हो त जाम केही भन्न

रोजगारी मा गएकी एक महिलाले तीन महिनादेखि आफूलाई बन्धक बनाएर राखेको हुँदै लुकेर रोटी बनाएको यतिखेर सामाजिक सञ्जालमा भाइरल भएको छ। उनले आफूलाई सहयोग गर्न आग्रह गरेको छ।

0: हामी कहाँ जान्न लागो?
1: यो देशलाई तिम्रो आमाले र मैले धेरै माया गरिम छोरी, ज्यानकै बाजी थापेर माया गरिम। तर हामीले लिन जानेन कि देशले दिन जानेन कुन्नी, देशको माया कहिल्यै महसुस गर्न पाइएन। त्यसैले यो देशै छोडेर जाने छोरी, बिरानो देशको न माया लाग्ला न आस।
0: बाबा, देश भनेको के हो? देश भनेको के हो?
1: सच्ची के हो देश भनेको?

0: लौ लौ चट्याङ पर्ने आटो सबै जाने यताउता यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरूमध्येकै ठुलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
6: ए, के भयो? केको हल्ला खल्ला भयो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सक्या होइन।
6: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
8: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
11: बाफ्रे,
10: अब चाहिँ के हुने हो?
12: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए, नानी छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। ल
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर।
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: नानी के के भनेर छ के हो के भयो
17: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
16: ल ल ल म किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
11: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
4: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
11: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
8: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
9: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
11: लो, किन नि, के भयो, सन्चो भएन?
10: होइन, यतिकै जाने मन लागेन।
11: यतिकै पनि हुन्छ?
10: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
11: ए, कुरा त्यस्तो पो, ल हेडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
12: नमस्ते, कति कामले पाल्नुभयो?
11: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
12: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
14: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
15: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
16: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
15: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
17: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
8: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
8: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाइ र उपचारमा ध्यान पुर्याउ।
9: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
8: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
9: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
18: नमस्कार स्वयंसेविका दिदी।
19: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
19: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
18: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
19: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
19: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
20: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यता नआवै बुहारी तलै बस छाछुत नगर आज कति दिन रे
1: तिन दिन भयो
0: तिमीलाई थाहा छ रिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुन्न मुवा छुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिनँ हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
3: महिनावारीलाई मर्यादित बनाउनु विभेद अन्त्य गर्नु
4: नेपाल सरकार विज्ञान

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ। कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: ले देख्नु भएन औषधि हालेको
0: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो
4: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु
4: हेर्नुस् काकी हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु
4: हो काकी बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्
5: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
6: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिप मूलक तालिमको सुनौलो अवसर आएको छ वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ तालिमका विशेषताहरू तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ सिप आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस् थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर सम्पर्क मोबाइल 97625-28990
7: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना हजुर नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
8: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
7: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने पिसाब पोल्ने बारम्बार बच्चा खेर गइरहने लामो समयसम्म बच्चा नरहने यौन सम्पर्क गर्दा पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511983987।

0: Anima Reliance Life Insurance. Khule rajiyo.
1: मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: ओ काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ त्यहाँ राछु कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेछु।
0: ओहो केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने थाहा कहाँ होला, त अलि थाथा भाथो मान्छे केही मेसो लगाइदिन्थ्यो कि भनेर।
0: ओहो काकु तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ हिँड्नु, सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849420664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।
4: कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
4: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
4: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
4: त्यतै जानु पर्ला, अनि अरू सेवा सुविधा के के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 9867767467 र 9703984099।

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: अब सुन्नुहोस् पुरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
2: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर साहब।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
4: हजुर।
5: ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy. प्रभात गुरु आमा।
4: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरु आमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
10: हस गुरुआमा।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
7: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
7: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
12: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
13: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
14: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
17: हो र, होइन होला त्यस्तो त।
18: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
17: के भएन मिस?
18: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
17: हुन्छ।
19: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
20: नेपाल सरकार, विज्ञापन।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
11: व्यक्ति वा संस्थालाई
12: किन खोज्नु भएको होला? हजुर को पर्नु भयो?
13: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
12: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
13: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
12: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुकमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
6: ए, के भयो? केको हल्ला खल्ला हो यो?
7: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
6: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
7: हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
11: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यसो त जसले लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ।

0: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
0: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनौ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भनेर छ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल म किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
5: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
6: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
7: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
8: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
10: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ
13: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
12: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
13: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
12: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
13: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
12: नेपाल सरकार विज्ञापन बोर्ड
14: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
15: लो किन नि के भयो सन्चो भएन
14: होइन यतिकै जानै मन लागेन
15: यतिकै पनि हुन्छ
14: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
15: ए कुरा त्यस्तो पो ल हिँड म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
16: नमस्ते कति कामले पाल्नु भयो
15: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
16: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
14: हस् म्याडम
17: नेपाल सरकार विज्ञापन बोर्ड
8: म सानै उमेरमा बेचिए बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
18: दिदी म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै दस वर्ष बिताएँ, रोग लाग्यो निकालिएँ, अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
19: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
20: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
19: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
21: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाइ र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
6: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
9: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौ।
10: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अप्नाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
8: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
13: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
12: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
13: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
12: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
13: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
14: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28-990। महिला रोग विशेषज्ञ

चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्यधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठेघर खसे जस्तो हुने, पाठेघर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511 83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओइ सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्नु हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449-20664 र 98449-77-53। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: भैया नी बाबे कति दुखे को रात दिन दुखे को दुखे छु
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरन बाकु छ तपाई
0: के हुनु र बाबु रात दिन दात दुखेर पुरानै जला जस्तो भइसको न खाना खान दिन्छ न तातो चिसो खान दिन्छ
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो त्यही माथि किराले दाँत सका पारिदिया थियो अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ कति खुसी छु हेरौँ पो भएको छु त म त
0: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छस्तै बाबु
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ सत्य कुरा त कहाँ पच्छ र बाजे तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ सेभेन हेभन डेन्टलमा जानु न त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि
0: उसो भए म त्यतै जानु पर्ला अनि अरू सेवा सुविधा के छ बा मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो उसको दाँत बाङ्गो छ उसको दाँत पनि सिधा बनाउनु पर्नेछ
1: यता सुन्नुहोस् है बाजे दाँत राख्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँत बाँध्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँत नभएको ठाउँमा दाँत रोप्ने दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ
2: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सोलिचौर रोल्पा सम्पर्क मोबाइल 98677467467 र 97093998409

0: को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: दिनेश यो तो मैले चिनेको साथी हो नि
2: हो नि आदर्श यता किन नि यो मेरो साथी हो
3: हो
2: के हो साथी मात्र हुने कि साथी हुनाले मान्छे जाने हो
4: त्यो भन्दा माथि जानु भयो त

फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।